नमस्कार, शुभ प्रभात। मिडवेबको 213.67 मीटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता, आज विक्रम सम्वत 2083 सालको जेठ 7 गते, तदनुसार अंग्रेजी वर्ष 2026 मई महिनाको 21 तारीक, आज बिहिबार। श्रोता, हामी अघिबाटै सदा चाहिँ बिहानको 6:30 उपस्थित भइसकेका छौं। आकाशवाणी गान्तोकका समस्त श्रोताहरूलाई आजको यस अधिवेशनमा हार्दिक स्वागत, अभिवादन। आउनुहोस्, अधिवेशनलाई आरम्भ गरौं मंगल ध्वनिबाट।

वेदमा भनिएको छ, सत्यले कहिले नोक्सान गर्दैन, सत्यलाई नछोड तिमीले दुःख भोग्नु पर्दैन। आउनु श्रोता, प्रातकालको यो पवित्र घड़ीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

प्रातःकालको यो अनमोल घड़ी श्रोता कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं भक्तिमय भजन श्रवण गरेर अनुप सलोटाको स्वरमा।

श्रोता यहाँले श्रवण गरिरहनु भएको छ भक्तिमय भजन कार्यक्रम भक्ति प्रभातमा। श्रोता, अध्यात्मलाई जीवनको आन्तरिक सुखको कारण हो, आत्मजागृतिको त्यो अनमोल घड़ी नै वास्तविक आनन्दको प्रारम्भ हो। यहाँहरू अनुप सलोटाको स्वरमा श्रवण गरिरहनु भएको छ भक्तिमय भजन कार्यक्रम भक्ति प्रभातमा। आउनु सुनौ भक्ति प्रभात कार्यक्रमको यो अन्तिम भजन।

कार्यक्रम गोल्डन मेलोडीजमा लिएका छौं। साँझ और सवेरा फिल्मबाट 1964 रिलीज भएको यो फिल्म हो, जसमा गुरूदत्त मिना कुमारी महमूदले अभिनय गर्नुभएको छ अनि निर्माण हो सेवन्तीलाल शाहको निर्देशन ऋषिकेश मुखर्जीको। सुनौ लता मंगेशकरको आवाजमा कार्यक्रमको यो कोसली संगीत दिनुभएको छ शंकर जयकिशनले।

सदाबहार गीतहरू सुन्नु भएको छ। हिन्दी फिल्मी जगतका ती पुराना कोसिलहरू कार्यक्रम गोल्डन मेलोडीजमा श्रोता अघिल्लो गीत लिएका छौं कश्मीर के कली फिल्मबाट 1964 मा रिलीज भएको चलचित्र प्रेममय कथामा आधारित यो फिल्म शक्ति सामन्तले निर्देशन गर्नुभएको समय कपूर शर्मिला ट्यागोरले मुख्य भूमिकामा किरदार निभाउनु भएको यस फिल्मलाई संगीत दिनुभएको छ उपेन अय्यरले अनि शब्द रचना एसएच बिहारीले दिनुभएको छ भने सुनौ कार्यक्रमको यो गीत मोहम्मद रफी र आशा भोसलेको आवाजमा।

0: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सुनो सबिना गिरीबाट। प्रथममा प्रमुख समाचार। भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीलाई स्तरसम्म बढ़ाउन सहमत भएका छन्। दुवै पक्षले दुर्लभ खनिज, रक्षा र कृषि सहित प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई बढ़ावा दिनका लागि 15 सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडलले सम्मानित गरिएको छ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा कार्यतारको बार लगाउन बीएसएफलाई जमीन हस्तान्तरण गर्न थालेको छ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा पुनमतदान शुरू भएको छ। अनि आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। भारत र इटलीले कृषि, दुर्लभ खनिज, आयुर्वेद, विज्ञान तथा प्रौद्योगिकी, समुद्री परिवहन र बन्दरगाहका क्षेत्रमा सहयोगलाई अझ बढ़ाउन 15 प्रमुख सम्झौतामा हस्ताक्षर गरेका छन्। हिज रोममा प्रधानमन्त्री मोदी र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी बीच प्रतिनिधि मण्डल स्तरीय वार्तापछि यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। दुई देशले भारतीय नर्सहरूको इटली यात्रालाई सहज बनाउन एउटा सम्झौतामा पनि हस्ताक्षर गरे। एक अन्य सम्झौता लोथलमा राष्ट्रिय समुद्री विरासत परिसरको विकासमा केन्द्रित छ। दुई देशले कर सम्बन्धी अपराध, धनशोधन र आतंकवादका लागि वित्तपोषण विरूद्ध तालमेललाई मजबूत पार्न पनि सहमत जनाए। वार्तापछि संयुक्त संवाददाता सम्मेलनमा श्री मोदीले भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीको स्तरसम्म लिएर जाने निर्णय गरेको घोषणा गर्नुभएको छ।
1: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली ज्वाइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
0: प्रधानमन्त्रीले दुई देशको जहाजरानी, बन्दरगाह, आधुनिकीकरण, लजिस्टिक्स र समुद्री अर्थव्यवस्थाका क्षेत्रमा पनि मिलेर काम गर्ने बताउनु भएको छ। श्री मोदीले

0: दुई देशले आतंकवादलाई मानवताको लागि गम्भीर खतराको रूपमा स्वीकार गरेको बताउनुभयो। सुश्री जर्जिया मेलोनीले दुई देश बीचको मित्रता सम्मान र पारस्परिक विश्वासमा आधारित रहेको बताउनुभयो। यसपछि प्रधानमन्त्री मोदीलाई रोममा संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रिकोला मेडलले सम्मानित गरियो। वहाँले यो सम्मान भारतका लाखौं किसान, पशुपालन, माछा पालन सहित कृषि वैज्ञानिक र श्रमिकहरूलाई समर्पित गर्नुभएको छ।
1: यो भारत के करोड़ों किसानों, पशुपालकों, मत्स्यपालकों, कृषि वैज्ञानिकों और हमारे श्रमिकों का सम्मान है। यह भारत की उस अटूट प्रतिबद्धता का भी सम्मान है जिसके केंद्र में मानव कल्याण, खाद्य सुरक्षा और सस्टेनेबल डेवलपमेंट है। मैं इस मेडल को अत्यंत विनम्रता के साथ स्वीकार करते हुए भारत के अन्नदाताओं को यह मेडल समर्पित करता हूं।
0: भारत र इटलीले 2027 संस्कृति र पर्यटन वर्षको रूपमा मनाउनेछन्। यसको उद्देश्य सांस्कृतिक आदान प्रदानलाई बढ़ावा दिनुका साथै दुवै प्राचीन सभ्यता बीच संवादलाई मजबूत गर्नु हो। इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यो पहलले दुई देश बीचको आपसी समझदारीलाई गहिरो बनाउन र सांस्कृतिक कूटनीतिलाई अझ बलियो बनाउन मदद गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, देशहरू बीचको सम्बन्ध राजनीति र अर्थव्यवस्थाले मात्र होइन तर मानिसहरू समाजहरू बीचको पारस्परिक सम्बन्धले पनि बलियो हुन्छ। हिज रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको संयुक्त प्रेस वार्तामा सुश्री मेलोनीले यो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, भारत र इटलीले भारत मध्य पूर्वी यूरोप आर्थिक करिडोर आईएमईसीलाई थप विकसित गर्न पनि मिलेर काम गर्नेछन्। केन्द्रीय गृहमन्त्री अमित शाह अनि वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एफएओ को एग्रिकोला पदकबाट सम्मानित हुनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री शाहले भन्नुभयो, यो पुरस्कार देशका करोड़ौं किसानहरू र कृषि क्षेत्रसित सम्बन्धित सबै व्यक्तिहरूलाई समर्पित छ। उहाँले भन्नुभयो, यो पुरस्कारले कृषि सुधार, खाद्य सुरक्षा र किसानहरूको कल्याणप्रति प्रधानमन्त्री मोदीको प्रतिबद्धतालाई विश्वव्यापी मनाइने मान्य दिन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @EIRNewsKersheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहर समाचार। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले हिज मेटा, गुगल र टेलिग्राम जस्ता प्रमुख सोशियल मीडिया प्लेटफर्मका प्रतिनिधिहरूका साथ बैठक गर्नुभयो। यस बैठकमा वहाँले प्रतिस्पर्धात्मक परीक्षाहरूसित सम्बन्धित गलत जानकारीको बढ़दो प्रसारमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो। विशेष गरी टेलिग्राम च्यानलहरू र बेनामी अनलाइन समूहहरू मार्फत यस्तो जानकारी फैलिरहेको छ। 21 जूनमा हुने नीट यूजी 2026 पुनः परीक्षाको लागि यो बैठक महत्वपूर्ण थियो। अधिकारीहरूले भन्नुभयो, धेरै यस्ता च्यानलहरू प्रमुख परीक्षाहरू अघि सक्रिय हुन्छन्। यी च्यानलहरूले पेपर लीक हुने झूठा दावी, क्लिकबेट कन्टेन्ट र अप्रमाणित जानकारी फैलाउँछन्, जसले गर्दा विद्यार्थी र अभिभावकहरूमा त्रास, चिन्ता र भ्रम सृजना हुन्छ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको फाल्टा विधानसभा सीटमा आज पुनः मतदान शुरू भएको छ। मतदान बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म चल्नेछ। फाल्टा विधानसभा सीटमा भइरहेको पुनः मतदानमा दुई निर्दलीय उम्मेद्वार सहित कुल 6 उम्मेद्वार मैदानमा रहेका छन्। तृणमूल कांग्रेस उम्मेद्वार जहाँगीर खानले चुनाव नगर्ने घोषणा गरेका छन्। यद्यपि नाज वापस लिने समय सीमा समाप्त भइसकेको थियो, जसको कारण उनले नाम मतपत्रमा औपचारिक रूपमा रहेको छ। भाजपाका उम्मेद्वार दिवांशु पाण्डा रहेका छन्। कंग्रेसले अब्दुर रज्जाक मोल्ला अनि सीपीआईएमले शम्भुनाथ कुर्मीलाई उम्मेद्वार बनाएको छ। चुनाव आयोगले शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सबै तयारी गरेको छ। पश्चिम बंगाल सरकारले भारत बंगलादेश सीमामा तारबार लगाउन सीमा सुरक्षा बल बीएसएफलाई जमीन हस्तान्तरण गर्ने प्रक्रिया शुरू गरेको छ। हिज नवन्नामा बीएसएफका अधिकारीहरूको उपस्थितिमा मुख्यमन्त्री सुवेन्दु अधिकारीले औपचारिक रूपमा यो प्रक्रियाको शुभारम्भ गर्नुभयो। मुख्यमन्त्रीले अघिल्लो सरकारले सीमा सुरक्षामा अवरोध गरेको आरोप लगाउनुभयो। घुसपेठ, तस्करी, नक्कली नोट, जबरजस्ती धर्म परिवर्तन र अवैध बंगलादेशी घुसपेठलाई रोक्न सीमामा तारबार आवश्यक रहेको उहाँले बताउनुभयो। भारत बंगलादेश सीमा पश्चिम बंगालमा लगभग 2002

0: सय किलोमिटर रहेको छ। त्यसमध्ये लगभग 1600 किलोमिटर तारबार लगाएको छ भने 600 किलोमिटर अझै खुल्ला छ। हिजो हस्तान्तरण गरेको 27 किलोमिटर जमीन मध्ये 18 किलोमिटर तारबार र 9 किलोमिटर सीमा सुरक्षा बल र पूर्वाधारका लागि हो। तब जमीन चाँडै हस्तान्तरण गरिए मुख्यमन्त्रीले आश्वासन दिनुभयो, जसको सम्पूर्ण लागत केन्द्र सरकार र बीएसएफले संयुक्त रूपमा बेहोर्नेछ। आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्दैछ। यो दिवस राष्ट्रिय संघको खाद्य तथा कृषि संगठन एफएओद्वारा मनाइन्दैछ। यस वर्षको विषय चिया बनाएर राख्नु, समुदायलाई सहयोग गर्नु रहेको छ। चिया उत्पादन र प्रसंस्करण लाखौं परिवारको आजीविकाको निम्ति मुख्य स्रोत हो। यो उत्सवले चियाको टिकाऊ उपयोग र व्यापारलाई बढ़ावा दिदछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय स्तरका सरकारवालाहरूलाई यो सुनिश्चित गर्न अवसर प्रदान गर्दछ। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले हिज आफ्नै घरेलु मैदान इडन गार्डन्समा मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गर्दै प्लेअफको आशा जीवित राखेको छ। पहिले ब्याटिङ गर्दै मुम्बई इण्डियन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 147 रन बनायो। वर्षाले प्रभावित म्याचमा 148 रनको लक्ष्य पछ्याउँदै कोलकाता नाइट राइडर्सले 1900 ओभरमा जीत हासिल गर्यो। मनीष पाण्डेले सर्वाधिक 45 रन बनाए भने रौमेन पावेलले 40 रन योगदान गरेको छ अनि मनीष पाण्डेलाई म्यान अफ द म्याच घोषित गरिएको छ। केकेआरका बॉलर सौरभ दुबे, क्यामरून ग्रीन र कार्तिक त्यागीले दुई दुई विकेट लिए। आजको म्याच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच हुनेछ। म्याच साँझ 7:30 बजे खेलिनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारत र इटलीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारीलाई स्तरसम्म बढ़ाउन सहमत भएका छन्। दुवै पक्षले दुर्लभ खनिज, रक्षा र कृषि सहित प्रमुख क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई बढ़ावा दिनका लागि 15 सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको सर्वोच्च सम्मान एग्रीकोला मेडलले सम्मानित गरिएको छ। अनि आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले पराजित गरेको छ। पूरा भयो। अहिले समाचारको क्रममा 9 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मिडवेबको 213.7 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोतामा प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी फेरि आजको यो रमाइलो बिहानीमा उपस्थित भएका छौं। मेरो साथमा खुशबु आज हाँस्दै बस्नु भएको छ है, र रमाइलो बिहानीमा रमाइलो कुरा गर्नलाई हामी उपस्थित भएका छौं है। आज पर्यो 21 तारीक मे, र 21 तारीक मेमा पनि थुप्रै घटनाहरू त घटेको नै छ। त्यसको साथसाथमा आज कतिवटा दिवस पनि पालन गरिन्छ है, विश्वभरमा र भारतमा पनि। र सर्वप्रथम कुरा गरौं विश्व स्तरमा आजको दिनलाई वर्ल्ड डे फर कल्चरल डाइभर्सिटी फर डायलग एण्ड डेभलपमेन्ट, यो भनेको के हो, किन, कहिलेदेखि पालन गरियो, यस बारेमा हामी छोटो जानकारी राख्दै आजको हाम्रो यो प्रणाम सिक्किम कार्यक्रमको थालनी गर्न चाहन्छौं।
1: हजुर श्रोताहरू, आज पढ्न गएको दिनहरूको कुरा गर्नुपर्दा आज पढ्न गएको छ वर्ल्ड डे फर कल्चरल डाइभर्सिटी फर डायलग एण्ड डेभलपमेन्ट, अर्थात विभिन्न धर्म र संस्कृति बीच संवाद र विकासका लागि सांस्कृतिक विविधताको विश्व दिवस। प्रत्येक वर्ष संयुक्त राष्ट्र संघद्वारा 21 मईको दिन विभिन्न धर्म र संस्कृति बीच संवाद र विकासको लागि सांस्कृतिक विविधताको विश्व दिवसको रूपमा मनाइने गरिन्छ। यो दिवस मनाउनुको मुख्य कारण विश्वभरिमा रहेका अनेकौं संस्कृति र सभ्यताका व्यक्तिहरू बीच आपसी संवाद र समझदारी विकास गरी एक अर्काको संस्कृति र सभ्यताको जानकारी गराई विश्वमा शान्ति स्थापना गराउनु र सबै संस्कृति र सभ्यतालाई आदर र सम्मान गर्ने सन्देश दिने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रद्वारा गरिएको एक अनुसन्धान अनुसार विश्वमा तनाव र अशान्तिको अनेकौं कारणहरू मध्ये एक कारण हो सांस्कृतिक मतभेद। चाहे त्यो एउटा देशभित्र रहेको अनेकौं संस्कृतिका मानिसहरू बीचको मतभेद होस् वा कुनै दुई देश बीचको सांस्कृतिक मतभेद, यसरी उत्पन्न हुने मतभेदका कारण विकास र उन्नतिका कार्यहरूमा बाधा पुग्ने गर्छ र गरीबी बेरोजगारी जस्ता समस्याहरू बढ्ने गर्छ। र यसतर्फ विश्वको ध्यान आकर्षित गराउन विश्वका विभिन्न धर्म

संस्कृति बीच संवाद को स्थापना करी विकास का मार्ग प्रशस्त गर्न यो दिवस मनाइने गरिन्छ। वर्ष 2000 मा संयुक्त राष्ट्र शैक्षणिक वैज्ञानिक र सांस्कृतिक संघ अर्थात युनाइटेड नेशन एडुकेशन साइन्टिफिक एण्ड कल्चरल अर्गनाइजेशन युनेस्को द्वारा सांस्कृतिक विविधतामाथि वैश्विक घोषणा पत्रलाई पारित गरेपछि संयुक्त राष्ट्रको आम सभाद्वारा वर्ष 2002 को दिसम्बर महिनामा प्रत्येक वर्ष 21 मईको दिनलाई विभिन्न धर्म र संस्कृतिहरू बीच संवाद र विकासको लागि सांस्कृतिक विविधताको विश्व दिवसको रूपमा मनाउने घोषणा गर्यो। श्रोता, आज एउटा अर्को दिवस पनि पर्न गएको छ र यो दिवस त्यस चीजमाथि समर्पित छ जसको सेवन गरी प्राय मानिसहरूको दिनको प्रारम्भ हुने गर्दछ। हजुर श्रोता, त्यो चीज हो चिया। कतिपय हाम्रा श्रोताहरू पनि अहिले तातो तातो चिया पिउँदै हाम्रो यो कार्यक्रमको आनन्द उठाइरहनु भएको छ होला। त श्रोता, प्रत्येक वर्ष आजको दिनलाई अर्थात 21 मईको दिनलाई संयुक्त राष्ट्र संघले इन्टरनेशनल टी डे अर्थात चियाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ। श्रोता, विश्वभरिमा पानीपछि दोस्रो सबैभन्दा बेसी पिउने पेय पदार्थ हो चिया। चिया यस्तो पेय पदार्थ हो जो क्यामेलिया साइनेसिस नामक पौधाबाट निर्माण गरिन्छ। चियाको उत्पत्ति भारतको उत्तर पूर्वमा उत्तरी म्यानमारमा अनि दक्षिण पश्चिम चीनमा भएको कुरा भनिन्छ। तर प्रथम पटक यो चियाको पौधा कहाँ उम्रेको थियो यो अहिलेसम्म पनि थाहा लागिएको छैन। चिया हामीसित निकै वर्षदेखि रहिआएको छ। इतिहासका पानाहरू पल्टाउँदा चियाको प्रयोगको कुरा चीनमा आजभन्दा 5000 वर्ष अघिदेखि भइरहेको भन्ने कुराको उल्लेख हामी पाउँछौं। श्रोता, चिया उत्पादन एवं प्रसंस्करणको कार्यले विश्वका देशहरू विशेष गरी भारत जस्ता विकासशील देशहरूमा हजारौं लाखौं व्यक्तिहरूको जीविकोपार्जनको मुख्य स्रोत बनेको छ जसले गरीब परिवारहरूलाई जीविका प्रदान गरेको छ। यति मात्र नभएर चियाको निर्यातले कतिपय गरीब देशहरूको अर्थतन्त्रको लागि मुख्य आय अर्जित गर्ने साधन पनि बनेको छ। यसबाट हामी हेर्न सक्छौ कि कसरी चियाले विकासशील देशहरूमा ग्रामीण विकास, गरीबी उन्मूलन एवं खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका निभाउने गर्दछ। चियाको यसै महत्वले यसलाई एउटा महत्वपूर्ण नगदे बालीको रूपमा पहिचान दिलाएको छ। चियाको यसै महत्वलाई ध्यानमा राखेर चियाको उत्पादनलाई अझ प्रोत्साहन दिन तथा चिया उत्पादनमा आउने समस्याहरू जस्तै बदलिदो मौसम, जलवायु परिवर्तन आदि जस्ता समस्याहरूको समाधान गर्न भनी संयुक्त राष्ट्र संघको महासभाले 21 मईको दिनलाई इन्टरनेशनल टी डे अर्थात चियाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको थियो। श्रोता, यो त थियो आज पालन गरिने इन्टरनेशनल टी डे अर्थात चियाको अन्तर्राष्ट्रिय दिवसबारे छोटो जानकारी।

0: हजुर श्रोता, प्रत्येक दिन महान व्यक्तिहरूको जन्म तिथि परेको छ है, पर्छ भनेदेखि पुण्यतिथि पनि पर्छ। त्यस्तोमा आज एउटा कुरा गर्न मन परेको छ। आजको दिन भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको निर्मम हत्या भएको थियो भनौ, आज उहाँको पुण्यतिथि र आज भारतमा उहाँकै यो पुण्यतिथिको छेग पारेर एन्टी टेररिज्म डेको रूपमा भारतमा पालन गरिन्छ। यसैबारे हामी छोटो जानकारी राख्न चाहन्छौ श्रोता।
1: १९९१ को त्यो कालो रात जुन दिन भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो। हजुर, आफ्नो हत्याको केही क्षण पहिले मात्र अमेरिकाको राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए कि यदि कोही अमेरिकाको राष्ट्रपतिलाई मार्न चाहन्छ भने त्यो कुनै ठूलो कुरा हुने छैन, तर हत्याराले यो फैसला गरोस् कि मलाई मार्नको बदलामा ऊ आफ्नो ज्यान दिन तयार होस्, तर यस्तो हुन्छ भने विश्वको कुनै ताकतले मलाई बचाउन सक्दैन। हजुर, 1991 को आजको रातमा 10:21 तामिलनाडुको श्री पेरम्बदुरमा यस्तै भएको थियो। एउटा युवतीले चन्दनको माला लिएर भारतको पूर्व प्रधानमन्त्री राजीव गान्धीको तर्फ बढ़िन्, जस्तो राजीव गान्धीको खुट्टा छुनलाई झुकिन् कान नै बहिरा हुने गरी धमाका भयो। केही थाहा हुँदा नहुँदा सबै शून्य र अन्धकारमा बदलियो, अर्थात यो राजीव गान्धीको अन्तिम यात्रा थियो। उनको मृत्यु एक आत्मघाती बम विस्फोटमा भएको थियो, यसमा 14 अन्य मानिस पनि मारिएका थिए। त आजको दिन तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको दिन, भारतको इतिहासको पन्नामा अन्धकार जोड़िएको दिन, राजीव गान्धीले देशको निम्ति प्राण न्यौछावर गरेका दिन, त पुण्यतिथिमा सम्पूर्ण पुण्य आत्मालाई श्रद्धाञ्जली दिँदै नमन गर्न चाहन्छौ।
2: आजको दिन भारतमा आतंकवादी विरोधी दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवस भारतमा प्रत्येक वर्ष भारतका 6 प्रधानमन्त्री राजीव गान्धीको सम्झनामा मनाइन्छ, किनभने सन् 1991 आजकै दिन अर्थात 21 मईको दिन राजीव गान्धीको हत्या भएको थियो। राजीव गान्धी आजकै दिन अर्थात 21 मई सन् 1991 दिन तमिलनाडुको श्री पेरम्बदुरमा एक सभालाई सम्बोधन गर्ने क्रममा आतंकवादीद्वारा गरिएको एक आत्मघाती हमलामा परि उहाँको निधन भएको थियो। यसैले भारतमा आतंकवाद विरूद्ध आवाज उठाउन र नागरिकहरूलाई आतंकवाद विरूद्ध जागरूक गराउन र देशमा शान्ति कायम राख्नका लागि यो दिवस मनाउने गरिन्छ र आजको यो दिवसलाई विभिन्न सरकारी संस्था र अन्य सार्वजनिक क्षेत्रका संस्थाहरूमा आतंकवाद विरूद्ध शपथ लिई यो दिवसलाई पालन गर्ने गरिन्छ।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं जन्मको। सर्वप्रथम कुरा गर्न चाहन्छौ आजको दिन जन्म ग्रहण गरेका नेपाली साहित्यका केही मूर्धन्य साहित्यकारहरूबारे। हजुर, आजको दिन जन्मनु भएको हो नेपाली साहित्यका ती महान लेखक गीतकार गोपाल प्रसाद रिमाल।
1: हजुर, आजकै दिन 1918 जन्मेका हुन् गोपाल प्रसाद रिमाल। उनी नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारहरूका रूपमा चिनिन्छन्। काठमाण्डौको लगन टोलमा जन्मेका गोपाल प्रसाद रिमाल निकै प्रतिभावान व्यक्तिहरूको रूपमा परिचित छन्। उनको आमाको सपना कृति

0: को लागि उनलाई विक्रम सम्वत 2020 सालको मदन पुरस्कार प्रदान गरिएको थियो भने उनलाई विक्रम सम्वत 2030 मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखिएको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन्। थोरै लेखेर धेरै जस पाउने कविहरूमा उनी एक हुन्। उनी मात्र 55 वर्षको उमेरसम्म बाँचेका थिए। उनको मृत्यु 24 अक्टोबर 1973 सालमा भएको थियो। उनको कृतिहरूको कुरा गर्दा मसान नाटक, यो प्रेम नाटक, आमाको सपना कविता संग्रहलाई सम्झन सक्छौं। उनको मसान समकालीन साहित्यमा चर्चित नाटक हो भने आमाको सपना कविता संग्रह लगायत उनका विभिन्न कृतिहरू प्रकाशित छन्। चर्चित नेपाली गीत रातो रगत र चन्द्र, सूर्यजंगी निशान हाम्रो यिनले नै लेखेका हुन्।
1: के सारो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: अपाई हो त रहेछ लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त
1: हजुर श्रोता तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: हजुर, श्रोता जन्मकी कुरा गर्दैछौ, उसरी नै आजकै दिन जन्मनु भएको हो नेपाली साहित्यका मूर्धन्य साहित्यकार सिद्धिचरण श्रेष्ठ पनि।
1: हामी मानव जाति प्राय हामी हाम्रो जन्मस्थानलाई माया गर्ने गर्छौ। आफ्नो गाउँठाउँ शहर नै किन नहोस्, जन्मेको ठाउँप्रति एक लगाव हुन्छ, एक प्रकारको जुडाव हुन्छ। आफ्नो ठाउँको खानपिन, आफ्ना पर्वहरू, पर्वको समयमा गरिने रमाइला उत्सव, त्यहाँका सुन्दर एवं मनमोहक दृश्यहरू, गाउँ शहर र आफूसित सानो छँदा एउटै स्कूल पढ्ने वा गाउँका खेल्ने साथीहरू, पार्टी पौवाहरू, धरोहर मानिने गाउँ घरका स्तम्भहरू, यी सबै कुराहरूले हाम्रो मन, मस्तिष्क र हृदयलाई केही विशेष असर पारेको हुँदछ। हृदयको कुनै कुनामा स्मृतिको रूपमा रहेका यी कुराहरू कुनै दिन पराया ठाउँमा नयाँ साथीहरूसित कुरा गर्दै गर्दा, गफिन्दै गर्दा एकाएक निस्किन्छन् अनि ती यादहरूले हामीलाई पिरोल्ने गर्दछ। हामी खुब वर्णन गर्छौ आफ्नो गाउँ ठाउँ वा शहरको। मेरो गाउँमा यस्तो छ, उस्तो छ, दशैंमा, तिहारमा, माघे मेलामा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो, एकछिन याद गरेर हामी फेरि आफ्नो पुरानो स्मृतिलाई हृदयभित्र नै थन्काउँदछौ। तर साहित्यकार, लेखक, गीतकारहरू त्यसो गर्दैनन्। ती स्मृतिका पललाई आफ्नो साहित्यमा परिणत गरी त्यो आफ्नो गाउँको परिवेशलाई, त्यहाँको प्राकृतिक रमणीयतालाई, त्यहाँका धरोहरहरूलाई समाजको अघि, विश्वको अघि राखिदिन्छन्। अनि ती कृतिहरू पढेपछि हामीलाई त्यहाँ पुगौं पुगौं लाग्ने गर्छ, जाउँ जाउँ लाग्ने गर्छ। त्यस्तै कृतिहरू गायक गायिकाको मिठो कण्ठबाट मुखरित हुँदा ती ठाउँहरूले अझ लोकप्रियता पाउँदछन्। यस्तै एक कृति लेखे युग कवि सिद्धिचरण श्रेष्ठले र संयोगले आज उनको जन्मदिन पनि। अनि उनले आफ्नो जन्मस्थान ओखलढुङ्गालाई आफ्नो कविता मार्फत प्रसिद्ध गराए। हजुर, 21 मे 1912 विष्णु चरण र निरकुमारी श्रेष्ठको एक्लो पुत्रको रूपमा जन्मेका हुन् सिद्धिचरण श्रेष्ठ। साहित्य लेखन र राणा विरोधी गतिविधिहरूले गर्दा लगभग 13 वर्षसम्म जेलको सजाय भोगेका सिद्धिचरणले उर्वशी सहित ज्यान मारासेल, आँसु मंगलमान जस्ता खण्डकाव्य सहित मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घाम, तिरमिर तारा जस्ता अनेकौं कविता संग्रहहरूको रचना गरे। उनलाई पछि युग कविको सम्मान दिइयो तथा प्रज्ञा प्रतिष्ठानको सदस्य पनि। त्यस्तै नै नेपालको सर्वश्रेष्ठ गोर्खा दक्षिण शाह सहित अन्य धेरै पुरस्कारहरू पनि दिइयो सिद्धिचरण श्रेष्ठलाई। हजुर श्रोता, सिद्धिचरणले 23 वर्षको उमेर हुँदा रचेको कविता ओखलढुङ्गालाई धेरै कलाकारहरूले स्वरबद्ध गरेका छन्। जसमध्ये एक छ नारायण गोपालको संगीत र स्वरमा मेरो प्यारो ओखलढुङ्गा। हजुर श्रोता, आज जन्मदिन पनि सबै सबैलाई शुभकामना दिँदै, भनौँ या सम्झना गर्दै सुनौ उही गीत।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। आकाशवाणीको गान्तोक केन्द्रबाट हामी कुरा गर्दैछौ जन्मको
1: 1931 भारतीय व्यङ्ग्य रचनाकार शरद जोशीको जन्म भएको थियो। आजकै दिन आफ्नो समयको सामाजिक राजनीतिक र सांस्कृतिक विसंगतिहरूलाई उनले अत्यन्त पैनी नजरले हेरेका थिए। उनलाई भारत सरकारद्वारा पद्मश्रीको उपाधिले सम्मान जनाएको थियो भने उनी भन्ने गर्थे लेखन उनको जीवन जिउने एउटा युक्ति हो। यसरी नै आजकै दिन जन्मेका हुन् 1930 जन मेलकट फ्रेजर, उनी अस्ट्रेलियाई राजनीतिज्ञ हुन्। 1966 मोहनलाल विश्वनाथ नायरको जन्म भएको थियो। आजकै दिन उनलाई मोहनलाल या लाल नामले चिनिन्छ। उनी अन्तर्राष्ट्रिय स्तरमा ख्यातिलब्ध भारतीय फिल्म अभिनेता र निर्माता हुन् जो मलयालम सिनेमाको सर्वश्रेष्ठ नाम हुन्। उनलाई भारतीय सिनेमामा पुर्याएको योगदानहरूको निम्ति भारत सरकारले पद्मश्रीले सम्मान जनाएको छ भने थुप्रै सम्मानहरूमा समावेश छ। भारतीय प्रादेशिक सेनाले उनलाई लेफ्टिनेन्ट मेजर कुमानन्द उपाधि पनि दिएको छ। 1688 ब्रिटानी कवि अलेक्जेन्डर पोपको जन्म भएको थियो। आजकै दिन उनी आफ्नो व्यङ्ग्यात्मक काव्य तथा होमरको कृतिहरूको अनुवादको निम्ति प्रसिद्ध छन्। अक्सफोर्डको डिक्सनरी अफ कोटेशन्समा विलियम शेक्सपियर र टेनिसन पश्चात तेस्रो सर्वाधिक उद्घृत लेखक हुन् अलेक्जेन्डर पोप। यसरी नै 1971 जन्मेका हुन् प्रसिद्ध निर्देशक संवाद लेखक आदित्य चोपडा।

0: लौ त श्रोता, यसको साथै आजलाई फेरि छुट्टिने बेला भएको छ र भोलि बिहान फेरि अन्य जानकारीहरूसितै भोलि घटेका विविध घटनाहरूबारे जानकारी लिएर हामी तपाईँहरू समक्ष आउनेछौ। यसै समय यसै फ्रिक्वेन्सीमा तबसम्मको लागि हामी दुई बिदा चाहन्छौ। नमस्कार।
1: श्रोता, प्रस्तुत थियो कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। यतिखेर बिहानको 8 बज्ने लागेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार, अनि 8:30 मा आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा।

बेडुमेपको 213.67 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो, जसलाई यहाँले एफएम कञ्जंगाको 103 मेगाहर्ज अनि न्यूज अन एयर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, अब पनि यहाँलाई हामी मनोरञ्जन गराउनेछौ कार्यक्रम गीतिमालाको साथमा। नेपाली आधुनिक गीतहरूको संगालो लिएर आएका छौं। मायाको स्वरूप एक भए पनि बहाव अनेकौं छन्, कहिले आनन्दको अनुभूतिमा तरंगित छ जीवन, तर रंगीन भावको परिकल्पनामा श्रृंगारित छ जीवन। श्रोता, त्यही मायाबाट कैयौं हृदय प्रताड़ित छन्, माया चक्रको खेलमा भावविहीन जीवन जडित छन्। सुनौ कतै यस्तै भावमा सजिएको कोशेली नारायण राईको आवाजमा।

सुता जीवन हो सुख मात्र कहाँ छ यो त दुःखको मञ्च हो नश्वरताको रचना क्षणिकपनको साझा मञ्च हो अहिले छ भने छैन अनिश्चितताको संहार हो सुन्दर आवरण भित्र खोक्रो सत्य बुझ्नु पनि अनि जिउनु पनि अभिभारा हो सुनौ नारायण राईकी आवाजमा कार्यक्रम गीतिमालाको यो अघिल्लो कोशेली

स्वताभाव हो कली हट्न सक्छ मनले चाहे कली सोचमै घट्न सक्छ सुन्दै हुनुहुन्थ्यो विभिन्न कोशिलहरू कार्यक्रम गीतिमालामा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं ठिक 9 बजे सुन्नुहुनेछ यस केन्द्रको मुख्य समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजको मुख्य समाचार। राज्यपाल श्री ओम प्रकाश माथुर हिजोदेखि गेजिङ जिल्लाको तीन दिने औपचारिक भ्रमणमा रहनु भएको छ। स्थानीय जनजीवनलाई नजिकबाट बुझ्न र नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ राज्यपाल श्री माथुर हिजो गेजिङ जिल्ला पुग्नु भएको हो। भोलि 22 मईसम्म चल्ने यस भ्रमणको पहिलो दिन हिजो राज्यपाल कस्तूरबा गान्धी बालिका विद्यालय पुग्दा छात्रहरूले उहाँलाई भव्य स्वागत जनाएका थिए। मतदाता नामावलीलाई सही र स्पष्ट बनाउने उद्देश्यका साथ हिजो पाक्योङ जिल्लापाल तथा मुख्य निर्वाचन अधिकारी परिविष्णोईको अध्यक्षतामा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा आउन लागेको विशेष सघन पुनरीक्षण स्पेशल इन्टेन्सिभ रिभिजनको तेस्रो चरणबारे चर्चा गरिएको थियो। म्याजिकल फोरले परिचित सिक्किमका चार प्रख्यात धावकहरू भूपेन्द्र हाङ सुब्बा, अनुपजे बानिया, वसन्त प्रधान र लव बर्मनको धावक टोली आफ्नो ऐतिहासिक सिक्किम राज्य तो स्मारक रनको दोस्रो चरण 19 मई 2026 सफलतापूर्वक पूरा गर्दै भारतका सबैभन्दा अग्ला मोटरेबल पास मध्ये एक मानिने डोंखाला पुगेको छ। खेलकुद तथा युवा मामिला विभागद्वारा प्यारालम्पिक कमिटी अफ इण्डिया संघको सहकार्यमा दिव्यांगजनहरूको शारीरिक तथा सामाजिक कल्याणका लागि आयोजित दुई दिने पारा खेलकुद प्रशिक्षण तथा कार्यशाला हिजो गान्तोकको पाल्जी स्टेडियममा सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारको विद्युत विभागले बिजुली कटौतीको सम्बन्धमा एउटा जरूरी सूचना जारी गरेको छ। सूचना अनुसार सामदुर स्थित वन कार्यालय परिसरमा रहेको 800 केभी वितरण सब स्टेशनमा आज एउटा विशेष मरमत र सुधारको काम गरिने भएको छ। यसै कारण आज बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म त्यस क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहनेछ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब यहाँलाई हामी लगातार एक घण्टासम्म हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ। कार्यक्रम चित्रांजलीको साथमा आउनुहोस्, पहिलो कोशले सुनौ उदित नारायणको स्वरमा।

स्वतोदित नारायण श्रेय घोषालको आवाजमा सजिएको यति मिठो कोशीले सुन्नुभयो कार्यक्रम चित्रांजलिमा आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा आउनुहोस् अघिल्लो गीत लिँदैछौ सिलसिला है प्यारका फिल्मबाट अनुराधा पौडाल र कुमार सानुको आवाजमा

श्रोता यहाँले सुन्नु भएको थियो किशोर कुमारको आवाजमा ब्ल्याकमेल फिल्मबाट। यो कोशली कार्यक्रम चित्रांजलिमा आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा आउनु सुनौ अघिल्लो गीत सुर निगमको आवाजमा हम हो गए आपके फिल्मबाट।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजको मुख्य समाचार। राज्यपाल श्री ओम प्रकाश माथुर हिजोदेखि गेजिङ जिल्लाको तीन दिने औपचारिक भ्रमणमा रहनु भएको छ। स्थानीय जनजीवनलाई नजिकबाट बुझ्न र नागरिकहरूसँग प्रत्यक्ष सम्वाद गर्ने उद्देश्यका साथ राज्यपाल श्री माथुर हिजो गेजिङ जिल्ला पुग्नु भएको हो। भोलि 22 मईसम्म चल्ने यस भ्रमणको पहिलो दिन हिजो राज्यपाल कस्तूरबा गान्धी बालिका विद्यालय पुग्दा छात्रहरूले उहाँलाई भव्य स्वागत गरेका थिए। मतदाता नामावलीलाई सही र स्पष्ट बनाउने उद्देश्यका साथ हिजो पाक्योङ जिल्लापाल तथा मुख्य निर्वाचन अधिकारी परिविष्णोईको अध्यक्षतामा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा आउन लागेको विशेष सघन पुनर्निरीक्षण स्पेशल इन्टेन्सिभ रिभिजनको तेस्रो चरणबारे चर्चा गरिएको थियो। म्याजिकल फोरले परिचित सिक्किमका चार प्रख्यात धावकहरू भूपेन्द्र हाङ सुब्बा, अनुप जेब बानिया, बसन्त प्रधान र लव बर्मनको धावक टोली आफ्नो ऐतिहासिक सिक्किम राज्यत्व स्मारक रनको दोस्रो चरण 19 मे 2026 सफलतापूर्वक पूरा गर्दै भारतका सबैभन्दा अग्ला मोटरेबल पास मध्ये एक मानिने डोंखाला पुगेको छ। खेलकुद तथा युवा मामिला विभागद्वारा प्यारालम्पिक कमिटी अफ इण्डियासँगको सहकार्यमा दिव्यांगजनहरूको शारीरिक तथा सामाजिक कल्याणका लागि आयोजित दुई दिने प्यारा खेलकुद प्रशिक्षण तथा कार्यशाला हिजो गान्तोकको पाल्जर स्टेडियममा सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारको विद्युत विभागले बिजुली कटौती सम्बन्धी एउटा जरूरी सूचना जारी गरेको छ। सूचना अनुसार सामदुर स्थित वन कार्यालय परिसरमा रहेको 800 केभीए वितरण सब स्टेशनमा आज एउटा विशेष मर्मत र सुधारको काम गरिने भएको छ। यसै कारण अहिले 10 बजेदेखि बेलुका 5 बजेसम्म त्यस क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहनेछ। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो। श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। पुनः यहाँलाई मनोरञ्जन गराउनेछौ नाहिन्दी फिल्मी गीतहरू सुनाएर। कार्यक्रम ताजे तरानेको साथमा आउनुहोस्। यहाँलाई लगातार हामी लगभग आधी घण्टासम्म यहाँलाई नाहिन्दी फिल्मी गीतहरूमा मनोरञ्जन दिलाउनेछौ। पहिलो कोसली जावेद अलीको आवाजमा

श्रोता सुन्नु भएको छ नहेन्दे फिल्मी गीतहरु कार्यक्रम ताजे तरानीमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनयो कोशले सलमा खाको आवाजमा

हस्त श्रोता सलमा आगाको आवाजमा सजिएको यति मिठो कोसेलसँगै कार्यक्रम ताजे तरानेका कोसेलहरू पनि यही सिद्धिन्छन्। हामी आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। यतिखेर बिहानको 10:30 हुन लागेको छ। अब यहाँ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौं टेली एफएमका विविध कार्यक्रमहरू। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार दिउँसोको 11:40 भइसकेको छ। अब प्रस्तुत गर्नै लागिरहेका छौं कार्यक्रम नारी संसार।

0: नारीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यका साथ संचालित आकाशवाणी गान्तोकको यो जानो तर महत्वपूर्ण प्रयास कार्यक्रम नारी संसार सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। र श्रोता, आज 21 मई अर्थात अन्तर्राष्ट्रिय चिया दिवस र यसै दिवसको सन्दर्भमा कुराकानी गर्नका निमित्त आज मैले हाम्रो स्टुडियोमा निम्ति आएको छु तिमी तारको टी गार्डनमा कार्यरत टी गार्डन वर्कर साङडोल्मा तामाङज्यूलाई आउनुहोस्, उहाँसँग कुराकानी गरौं। सर्वप्रथम यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: नमस्ते हजुरलाई, मेरो नाम साङडोल्मा तामाङ, म तिमी टी गार्डनको वर्कर हो। र
0: तपाईँले यो चिया बगानमा काम गर्न सुरु गर्नुभएको चाहिँ कति भयो?
1: मैले यहाँनिर टी गार्डनमा काम गरेको चाहिँ 1 अप्रेल 2009 सुरु गरेर चाहिँ अहिलेसम्म काम गरिरहेको छु।
0: र यहाँ काम गर्न चाहिँ कसरी सुरु गर्नुभयो?
1: काम गर्नु त फर्स्टमा त साह्रै परेको थियो होइन, अब म त एउटा स्टुडेन्ट मान्छे थिएँ, अन्त एकैचोटि अब के भन्छ चियापत्ती टिप्नु चाहिँ धेरै मुस्किल पर्यो थियो, किनभने टोकरी बोक्नु पर्ने अन्त गम्बुट लगाउनु पर्ने है, त्यो गर्दाखेरि चाहिँ धेरै साह्रो पर्दो रहेछ।
0: हजुर, यो चिया टिप्ने सिजन हुन्छ होला नि?
1: हजुर, सिजन हुन्छ मार्च लास्टदेखि सुरु भएको चाहिँ नोभेम्बर लास्टसम्म हुन्छ।
0: नयाँ पलाउँदै गरेको पाउला टिपिन्छ।
1: हजुर, अहिले चाहिँ एकदमै सिजन चलिरहेको छ, हाम्रो पकिङको एकदम राम्रो चलिरहेको छ, अहिले फर्स्ट प्लस चलिरहेको छ हाम्रो।
0: र त्यो टिप्ने समय चाहिँ यहाँको कस्तो हुन्छ?
1: टिप्ने समय चाहिँ हाम्रो बिहान 7 बजेदेखि लिएर बेलुका 4 बजीसम्म हुन्छ, लन्च टाइम हुन्छ हाम्रो 1 घण्टाको, अन्त 11 बजी हाम्रो पत्ती तौलाउँछौँ र बेलुका हामी 4 बजेदेखि तौलाउँछौँ पत्ती।
0: हेरो, यहाँ काम गर्ने वातावरण चाहिँ कस्तो खालको हुन्छ? कस्तो
1: काम गर्नु त अब राम्रै छ भनौँ न, अहिलेसम्म चाहिँ एकदम राम्रै छ। अब हामीलाई चाहिँ अब काम नगरी पनि हुँदैन होइन, काम गर्नै पर्यो अब घर परिवार पाल्नको लागि, त्यो भएर काम गर्नु त राम्रै छ हामीलाई अहिलेसम्म चाहिँ।
0: हजुर, र एउटा प्राकृतिक रूपमा चाहिँ जस्तो पत्तीहरू टिप्न चाहिँ कस्तो समयमा सजिलो हुन्छ? घाम लागेको समयमा अथवा पानी परेको समयमा कि कस्तो हुन्छ? अलिकति
1: हामीलाई चाहिँ अब घाम लाग्दै सजिलो हुन्छ, पानी पर्दा चाहिँ किनभने घुम ओर्नु पर्यो नि त, घुम ओर्दा चाहिँ अब पुरा भिज्छ, कतिजनाले अब जान्दैन, नयाँ नयाँ काममा लाग्नेले चाहिँ जान्दैन, कभर लगाउनु पर्छ होइन, टोकरीमाथि घुम ओर्नु पर्छ, त्यसमा चाहिँ अलिकति साह्रो पर्छ, त्यही भएर चाहिँ अब हल्का घाम लाग्दा चाहिँ मजा आउँछ हामीलाई टिप्नुको लागि चाहिँ, त्यस्तो हुन्छ।
0: हजुर हजुर। अनि अब हामीलाई त यो चिया भन्ने कुरा चिया बगान सबै ठाउँमा हुँदैन नि त है, तिमी टी गार्डन एकदमै फेमस छ है, प्रसिद्ध छ सिक्किममा, त्यस्तै नेपालमा हेर्यो भने इलामको चिया बगानहरू प्रसिद्ध छ है, र यो सबै ठाउँमा नहुने भएकोले चाहिँ हामीलाई चिया बगान चाहिँ हेर्दा पनि एकदमै आकर्षक हुन्छ है, एउटा पर्यटकीय स्थल पनि हो नि त है, राम्रो देखिन्छ। अनि त्यो टिप्ने बेलाको चिया चाहिँ माथि माथि मुना पलाएर
1: दुई पत्ता एक मुन्टा भन्छ कि त्यो टिप्नु पर्छ खासमा चाहिँ।
0: हजुर,
1: त्यही टिप्छ हामी चाहिँ, त्यो चाहिँ एकदमै मिठो हुन्छ। हाम्रो त्रिमिटी गार्डनको चाहिँ अब अर्ग्यानिक हो, फुल्ली अर्ग्यानिक छ अहिले चाहिँ, अन्त राम्रो पनि

0: चल्दैछ अहिलेसम्म चाहिँ त्यस्तो छ।
1: तपाईँहरूले टिप्नु भएको जुन मुना हुन्छ त्यो पनि फ्याक्ट्री पनि त्यहाँनिर छ है,
0: त्यहाँनिर चाहिँ अब पत्ती टिपेर ल्याएर चाहिँ हामीले म्यानुफ्याक्चर गर्छौँ। फर्स्ट सुकाउँछौँ त्यसलाई म्यानुफ्याक्चर गरेर, त्यसको बादमा सर्टिङ हुन्छ, सर्टिङको बादमा चाहिँ प्याकेजिङ गर्छौँ त्यसलाई, प्याकेजिङ गरेर अन्त बेच्छ त्यस्तो हुन्छ।
1: र तपाईँलाई त त्यो चियाको जस्तो प्रोसेसिङको बारेमा पनि आइडिया छ नि?
0: हजुर आइडिया छ। अब के भने फर्स्टमा चाहिँ हामीले टिप्नु पर्यो, टिपेर ल्याएर त्यहाँदेखि तौलनु पर्यो पत्ती तौललाई जान्थ्यो हाम्रो हिँड्छ सुकाउने हुन्छ त्यहाँनिर टप त्यहाँनिर सुकाउँछ, सुकाएपछि त्यहाँदेखि त्यसलाई पेल्नु पर्यो, पेल्यो पेलेर त्यहाँदेखि सर्टिङ हुन्छ हो, हाम्रो सर्टिङमा के लाउनु पर्छ सबै मैलाहरू कति आएको हुन्छ के भएको हुन्छ त्यसो गर्छ, त्यहाँदेखि चाहिँ पाइप प्याकेट गर्छ त्यसलाई। प्याकेट पनि हाम्रो चियापत्ती भिन्दै भिन्दै हुन्छ, स्पेसल हुन्छ होइन, त्यहाँदेखि क्लासिक हुन्छ, त्यहाँदेखि फर्स्ट प्लस भन्छ, सेकेन्ड प्लस हुन्छ, धेरैवटा आइटमको हुन्छ त्यस चियापत्ती चाहिँ।
1: र तपाईँहरूको पनि यहाँनेरि पनि एज अ टी गार्डन वर्कर पनि पोस्टहरू हुन्छ होला?
0: हजुर पोस्टहरू हुन्छ। म चाहिँ अहिले अफिसपट्टि एटेन्डेन्टमा छु। अगाडि म थिइनँ, अब त्योभन्दा अगाडि फर्स्टमा चाहिँ मैले काममा लाग्दाखेरि पत्ती टिपे, पत्ती टिप्नै पर्छ भन्ने रुल थियो हाम्रो उसमा, त्यहाँदेखि पत्ती टिपे, धेरै वर्ष पत्ती टिपे, पत्ती टिप्दा टिप्दै त्यहाँदेखि म चाहिँ एक्सिडेन्ट भएँ, डरलाग्दो एक्सिडेन्ट भएको थियो। एक्सिडेन्टको बादमा त्यहाँदेखि अब भारी बोक्नु सक्दैन, फिल्डमा हिँड्नु हामी त सक्दैन होइन, एक्सिडेन्ट भएपछि दुइटै खुट्टा माचेको थियो नि त मेरो, अन्त त्यहाँदेखि त्यसको बादमा चाहिँ अब मैले भने म दुई तिन महिना चाहिँ थलै बसेँ, अब हिँड्नु नसक्ने भएँ, त्यहाँदेखि गएर चाहिँ मैले म्यानेजर सरसँग कुरा गरेँ, कुरा गर्दाखेरि चाहिँ उहाँले चाहिँ मेडिकलहरू ल्याउनु भन्नुभयो, त्यहाँदेखि चाहिँ उहाँले चाहिँ फेरि प्याकेटमा लगाइदिनु भयो मलाई, प्याकेटमा लगाइदिनु भएकोदेखि चाहिँ त्यहाँदेखि म प्याकेटमा झन्डै पाँच छ साल गरेँ, पाँच छ साल गरेको बादमा त्यहाँदेखि मैले बाहिर गेटमा गरेँ, म्याम हुनुहुन्थ्यो हाम्रो म्यानेजर म्याम, म्यामले मलाई गेटमा दिनुभएको थियो, गेटमा दिँदाखेरि फेरि धेरै कुराको सङ्घर्ष पर्छ नि त, फेरि मलाई फिल्डमा पठाउनु भएको थियो, अन्त फिल्डमा त म सक्दिनँ किनभने मेरो दुइटै खुट्टा माचेको छ, धेरै कुराको प्रब्लम हुन्छ नि त, अब काममै हिँड्नु सकेन भने घरमा नानीहरू कसरी पढाउनु, कसरी घर अब हेर्नु होइन, त्यहाँदेखि गएर फेरि मेरो अब एसिस्टेन्ट म्यानेजर चाहिँ एकदम राम्रो हुनुहुन्छ, सबैजनालाई एकै नजरले हेर्नुहुन्छ, राम्रो नजरले अब दुख बिमारी को छ, कसले गर्नु सक्छ कसले गर्नु सक्दैन त्यो उहाँले एकदम राम्रो हेर्नुहुन्छ। त्यहाँदेखि गएर उहाँलाई भनेको थिएँ अब यस्तो यस्तो गर्नुभयो मलाई भनेर, त्यहाँदेखि उहाँले भन्नुभयो फेरि प्याकेटमै जाऊ भन्नुभएको थियो, त्यहाँदेखि फेरि प्याकेटमा दिनु भएन मलाई होइन, त्यसको बादमा त्यहाँदेखि एमडी आउनु भएको थियो हाम्रो भोटिया सर आउनु भएको थियो, अन्त उहाँ र मेरो एसिस्टेन्ट म्यानेजर दुईजना सरले चाहिँ मिलाएर त्यहाँदेखि अफिसमा पठाउनु भएको मलाई चाहिँ, जीएसटी अफिसमा जानु भन्नुभयो, त्यहाँनिर त्यहाँ गर्दैछु अहिले चाहिँ, म त्यहाँ गरेको चाहिँ म अढाई वर्ष जस्तो भयो।
1: र तपाईँहरूको अहिले यो टी गार्डन जुन फ्याक्ट्री छ है, गार्डनमा फ्याक्ट्रीमा गरेर जम्मा कतिजना जस्तो वर्करहरू हुनुहुन्छ?
0: हाम्रोमा चाहिँ अहिले 416 छ।
1: हजुर 416 जना।
0: हजुर
1: त्यसमध्ये त्यो टी गार्डनमै चिया टिप्नेहरू पत्ती टिप्नेहरू चाहिँ कति जस्तो हुनुहुन्छ होला?
0: पत्ती टिप्ने हाम्रोमा त्यस्तै 250 जस्तो चाहिँ होला सायदै,
1: त्यति धेरै चाहिन्छ।
0: हजुर
1: अनि जसले यो पत्ती टिप्ने काम गर्नुहुन्छ नि, चिया पत्ती टिप्ने काम गर्नुहुन्छ, जस्तो तपाईँले भन्नुभयो मार्चदेखि
0: नोभेम्बरसम्म
1: लगभग डिसेम्बरसम्म भन्नु है, त्यो समयमा त उहाँले पत्ती टिप्नु चाहिँ त्यसपछि कटिङ हुन्छ है?
0: हजुर त्यसको बादमा चाहिँ हाम्रो अब घाँसहरू हुन्छ नि चियापत्तीको जुन घाँस त्यसलाई सरसफाई हुन्छ, कलम हुन्छ, एमएस हुन्छ, स्किप भन्छ होइन, छिलाइ हुन्छ, थली हुन्छ, त्यसलाई एकदम सरसफाई गरेर त्यहाँदेखि चाहिँ हामी गाईको मलहरू लाउँछौँ, गाईको मलहरू लाउँछौँ किनभने अर्ग्यानिक हो, अर्ग्यानिकले गर्दा हाम्रोमा फाल्टो मलहरू लाउनु पाउँदैन, दबाई पानी हामी गर्नु पाउँदैन, त्यहाँदेखि दबाई पानी गर्दैन भन्दाखेरि चाहिँ त्यो जुन कटिङ काट्छ नि, कटिङ काट्दाखेरि चाहिँ लगाउँछ ब्लाइडस लगाउँछ, त्यति नै हाम्रोमा चाहिँ।
1: र त्यो जुन बोट हुन्छ है, चियाको घाँस हुन्छ नि, त्यसको कटिङको काम त टिपिसकेर सुरु हुन्छ?
0: हजुर टिपिसकेर डिसेम्बर जनवरी फेब्रुअरी मार्च फर्स्टसम्म चाहिँ हुन्छ त्यसको
1: कटिङ।
0: हजुर कटिङ कलम 4 वर्षमा हुन्छ, त्यहाँदेखि एमएस पनि त्यतिमै हुन्छ।
1: हजुर एमएस भनेको चाहिँ के हो?
0: एमएस भनेको कलम भनेको अलिक छोटोमा काट्छ, एमएस भन्दा अलिकति माथिमा काट्छ, 22 र 23 काट्छ, त्यहाँदेखि कलम भन्छ हाम्रो 16 काट्छ, इन्च हुन्छ कि हाम्रो त्यसमा। म चाहिँ त्यसमा सबै काममा एक्सपोर्ट भइसकेको थिएँ, एक्सपोर्ट भइसकेर मलाई चाहिँ फोरम्यान, मलाई चाहिँ इच्छा थियो नि त पहिलादेखिको, अब फोरम्यान गर्ने इच्छा, ठुलो इच्छा थियो नि त, इच्छा हुँदा हुँदा त्यहाँदेखि मैले म्यानेजरसँग कुरा गरेर चाहिँ म अब चौडवल भन्छ हाम्रो फर्स्ट ट्रेनिङ चाहिँ चौडवलदेखि गर्नुपर्छ नि त, चौडवल गर्दै थियो, गरेको बादमा त्यतिकै एक्सिडेन्ट भइहाले, एक्सिडेन्ट भएपछि अब फिल्डमा हिँड्नु पुरा गाह्रो पर्छ, मलाई पुरा साह्रो पर्छ, अहिले पनि अब म हिँड्नु सक्दिनँ होइन, अन्त त्यहाँदेखि त्यतिकै त्यहाँदेखि मेरो पालो अफिसमा मागेर त्यहाँदेखि अफिस गएको।
1: यो फोरमेन भनेको चाहिँ के हो?
0: फोरमेन भने चाहिँ बैदार, हजुर बैदार, मन्सी, चपरासी हुन्छ हाम्रोमा चाहिँ। कस्तो हुन्छ भनेदेखि चाहिँ फर्स्ट चौकीदार हुन्छ।

0: लेबर भयो, लेबरमाथि चौकीदार हुन्छ, चौकीदारमाथि त्यहाँदेखि फोरम्यान हुन्छ, प्रमोसन हुँदै जान्छ नि, फोरम्यान हुन्छ, फोरम्यानदेखि त्यहाँदेखि मन्सी हुन्छ, त्यहाँदेखि सुपरभाइजरहरू हुन्छ, त्यस्तो हुन्छ, सिनियर जुनियर गर्दै हुन्छ।
1: हामीले त प्राय यो चिया टिप्ने कामहरूलाई चाहिँ एकदमै त्यो चिया टिप्दै गरेको दृश्य पनि धेरै राम्रो हुन्छ नि, गर्नेलाई त गाह्रो हुन्छ होला। हामी त पेन्टिङहरूतिर पनि के त ठुल्ठुलो आर्टिस्टहरूले है पेन्टिङमा पनि सजाइराख्नु भएको, जस्तो घुम ओडिरहेको, पछाडि डोको बोकेको, पत्ता टिप्दै गरेको प्राय हाम्रो युवतीहरू छोरीहरूको चित्रण गरेको पाइन्छ। अनि म्युजिक भिडियोहरूतिर पनि पत्ती टिप्दै गरेको चिया बगानहरू टिगारहरू देखाइन्छ नि त है, त्यही भएर त्यो दृश्य एकदमै राम्रो लाग्छ कि हामीलाई चाहिँ। तर यो अब कामको हिसाबले हेर्दाखेरि चाहिँ त्यो एउटा डोको भरिन, त्यो पत्ता पत्ता टिपेर डोको भरिन चाहिँ कति समय लाग्छ?
0: बिहान हामी 7 बजीदेखि सुरु गरेर 11-15 मिनट जस्तोसम्म टिप्छौँ, त्यहाँदेखि त अब हामी हिँडेर जानु पर्यो फ्याक्ट्रीमा। फ्याक्ट्रीमा जाँदा कोही बेला 15 केजी, सिजन हेरेर हुन्छ, कति हेरेर हुन्छ। अब अफ सिजनमा 3 केजी 4 केजी भइहाल्छ, सिजनमा त 28 केजी 16 केजी 15 केजीसम्म ल्याउँछ, त्यस्तो हुन्छ एकजनाले। हजुर,
1: अनि त्यो डोकोमा चाहिँ कति कति क्वान्टिटी जान्छ?
0: डोकोमा त
1: सानो सानो हुन्छ नि त डोको,
0: डोको त ठुल्ठुलै हुन्छ नि, हजुर ठुलो पनि हुन्छ सानो पनि हुन्छ डोको, कसैले ठुलै बोक्छ कसैले सानो बोक्छ। त्यसमा कति 20 केजीहरू ल्याउँछ एकखेपमा,
1: त्यत्रो बेसी बत्ती
0: हजुर वेट एकदम राम्रो हुन्छ। अन्त हाम्रो त्यसमा ठिका हुन्छ, अब सपोज 10 केजी ठिका दिएको छ भने मैले 12 केजी 13 केजी टिपेरी 10 केजीमा 13 केजी टिपेको छु भने 3 केजी हामीलाई बिगा भन्छ, एक्स्ट्रा पैसा पाउँछ हामीले, केजीको 10 रुपियाँले पाउँछ।
1: हजुर, 10 केजी ठिका चाहिँ तपाईँले स्यालेरीमा पाउनु भयो,
0: स्यालेरीमा हजुर 3 केजी एक्स्ट्रा भयो, 30 रुपियाँ भयो हाम्रो, त्यस्तो हुन्छ।
1: र त्यो चियाको जुन त्यो बोटहरूलाई स्याहार सुसार गर्ने बारेमा अलिकति विस्तृतमा भनिदिनुहोस् न, पानीहरू कसरी लाउनु पर्छ?
0: हाम्रोमा पानी चाहिँ लगाउँदैन।
1: हजुर,
0: हाम्रोमा यस्तो हुन्छ, फर्स्ट हामीले अब टक्कै सिजन पत्तीको सिजन सक्छ, सिजन सक्ने बित्तिकै अब कसै जग्गा कलम गर्नुपर्ने हुन्छ, ब्लक ब्लक हुन्छ, 4-4 वर्षमा हाम्रो कलम गर्छ नि त, 4 वर्षमा कलम गर्दाखेरि चाहिँ अब यो ब्लकमा कलम गर्दैछ भने अर्को जग्गामा चाहिँ अर्को ब्लकमा चाहिँ हामीले यस्तो छिलाइ भन्छ, त्यसलाई मुनि फेत हुन्छ नि, झारहरू गोड्ने काम गर्छ, त्यहाँदेखि कलम गरेको जग्गामा चाहिँ कलम गरिसकेपछि चाहिँ त्यहाँदेखि त्यसलाई सकेपछि त्यहाँदेखि त्यसलाई मुनिको झारहरू जति हुन्छ त्यो घाँसहरू अब पत्ता त्यो जुन रुख काटेको हुन्छ नि त्यो काटेको चाहिँ मिलाउने गर्छ, मिलाएर त्यहाँदेखि त्यो कलम गरेकोलाई फेरि त्यसमा पुरा यस्तो लेउलो जस्तो लागेको हुन्छ नि झ्याउ भन्छ त्यो लागेको हुन्छ, त्यसलाई चाहिँ पुसपास गर्छ हामी चाहिँ। हजुर, यसरी पुसपास गर्छ, त्यस्तो हुन्छ।
1: अनि त्यो जसरी स्याहार सुसार राम्रो पाएको बोटमा चाहिँ राम्रो खालको क्वालिटीको पत्ताहरू आउँछ कि कस्तो हुन्छ? स्याहार सुसार गरिएन भने चाहिँ त्यसको क्वालिटी
0: गरेन भने त धेरै घटेर जान्छ नि। हजुर, गर्नै पर्छ, त्यसलाई स्याहार्नै पर्छ। हजुर, कलमहरू गरेन भने अब 4 वर्षदेखि उता कट्यो भने ठुल्ठुलो झाङ हुन्छ, फेरि मान्छे छिर्नु नसक्ने खालके हुन्छ, त्यसले गर्दा चाहिँ टाइम टाइममा गरिबस्नुपर्छ।
1: त्यो काटेर बिचबिचबाट जाने हिँड्ने ठाउँ जस्तो हुन्छ नि।
0: हजुर, पत्ती टिप्दाखेरि किन रो हिँड्ने हुन्छ कि, त्यस्तो हुन्छ, लाइनै रोपेको हुन्छ, झिकझ्याक चाहिँ रोप्दैन, चियापत्ती चाहिँ एकदम लाइनमा रोप्छ, 4 फिटको यसमा लाइनमा रोप्नुपर्छ।
1: चिया लगाउनको लागि चाहिँ नि त्यो माटो एउटा विशेष खालको हुन्छ कि, जुनसुकै माटोमा पनि लगाउँदा जुनसुकै हावापानी पनि हुन्छ?
0: हुँदैन, त्यस्तो हुँदैन, चियापत्ती चाहिँ एकदमै त्यो के भन्छ टेम्परेचर हुन्छ नि एउटा माटो स्वेल उयो गरेर मात्रै हुन्छ, त्यो चाहिँ टेस्ट गरेर स्वेल टेस्टहरू हुन्छ हाम्रो चिया उसमा चाहिँ, त्यो गरेर मात्रै हुन्छ, त्यो जतासुकै हुने कुरा होइन। चियापत्ती चाहिँ हुँदैन जस्तो लाग्यो, किनभने हाम्रोतिर त्यस्तै खालको कुराहरू गर्नुहुन्छ। एकताल ट्रेनिङ आउनु भएको थियो कि, ट्रेनिङमा पनि बसेको म चाहिँ धेरै जग्गा ट्रेनिङहरू गइबसेको हो, अन्त त्यस्तो जग्गातिर पनि मैले चाहिँ सुनेको पनि सिकेको पनि प्र्याक्टिकली आफूले हातले पनि गरेको मैले चाहिँ।
1: मौसम पनि चिसो खालको हुनु पर्यो नि त है?
0: हजुर, चिसो
1: तिमी पनि चिसो
0: एरिया, चिसो
1: एरिया।
0: अन्त पहिला चाहिँ राबुङलामा थियो, राबुङला एकदम चिसो थियो नि त, त्यहाँबाट सरेर चाहिँ तिमीमा गएको।
1: राबुङला अहिले पनि टी गार्डन ठाउँको नामै छ।
0: हजुर हजुर,
1: अनि जस्तो तपाईँले फिल्डमा पनि जानुपर्छ भन्नुभयो नि है, फिल्डमा चाहिँ के कस्ता खालका कामहरू हुन्छन्?
0: फिल्डमा चाहिँ त्यही हो, चियापत्ती टिप्नु पर्ने।
1: ए, फिल्ड भनेको मतलब चिया गार्डन?
0: हजुर, चिया गार्डनलाई चाहिँ हामी फिल्ड भन्छ।
1: ए
0: हजुर, अफिसलाई चाहिँ अफिस भन्छ हो, त्यहाँदेखि चाहिँ फिल्ड भन्छ।
1: र यो चिया गार्डनमा काम गर्दाखेरि चाहिँ नि यहाँलाई अप्ठ्यारो लागेको चुनौतीपूर्ण काम चाहिँ के?
0: अप्ठ्यारो त त्यस्तो साह्रो अप्ठ्यारो त लाग्दैन, अब किनभने यो काम गर्नै पर्छ भने मजबुरी पर्छ नि त हामीलाई त, अन्त त्यसले गर्दा त साह्रै त त्यति साह्रो अहिले त त्यस्तो साह्रो छैन। पहिला चाहिँ पुरा साह्रो थियो अरे, किनभने बिहानै 6 बजी लाग्थ्यो अरे, अहिले त ड्युटी चाहिँ अब बिहान 7 बजी लाग्छ। नानी कामहरूलाई चाहिँ अलिकति साह्रै छ, किनभने बिहानै अब नानी उठाएर नानीलाई खुवाएर होइन नानी ढाडमा बोकेर जानु पर्यो ड्युटी, अन्त नानी लगेपछि तल क्रिसमा राख्नु पर्यो, क्रिसमा राखेर त्यहाँदेखि मेलो लाग्नु जानु पर्यो, चियापत्ती टिप्नु जानु पर्यो, धेरै साह्रो छ नानी काममालाई चाहिँ, किनभने अब 6:30 उठेर हिँड्नु पर्यो नि घरबाट, 7 बजी त ड्युटी पुगिसक्नु पर्छ, त्यस्तो हुन्छ।

0: फिल्डमा काम गर्नेहरू चाहिँ दिदी बहिनी मात्रै हुनुहुन्छ कि
1: दाजुभाइ पनि हुनुहुन्छ, बराबरी गर्नुहुन्छ। हाम्रोमा चाहिँ फिमेल मेल छुट्याउनु पर्दैन, किनभने फिमेलले पनि कलम गरेको हुन्छ, मेलले पनि कलम गर्छ।
0: र यो टी गार्डनमा काम गर्ने जुन श्रमिकहरू हुनुहुन्छ उहाँहरूको पारिश्रमिक अर्थात् स्यालेरी वेजेसहरू चाहिँ कतिको सेटिस्फाइड छ, सन्तोषजनक नै छ?
1: त्यसमा चाहिँ अब हामी खुसी नै लाग्छ, र पनि अहिलेको अब भाउ बिक्री हेर्दाखेरि चाहिँ अलिकति अब कम्ती हुँदै जाँदैछ जस्तो लाग्दैछ हामीलाई, किन नानीहरूको तिर्नु पर्यो होइन, कतिवटा दुख बिमार हुन्छ, दुख बिमारमा तिर्नु पर्यो, खानु पर्यो। अब जोइन्ट फ्यामिलीमा बसेको, म त जोइन्ट फ्यामिलीमा बस्छु जन्सारो, एक्लैको काम हो होइन, मेरो त अझै हस्बेन्ड पनि एक्सिडेन्ट भएर चाहिँ अब यो डल्लै रट लगाएको छ उसको, तर पनि अब भाउ बिक्रीले चाहिँ गर्दा चाहिँ अलिकति साह्रो पर्दैछ अहिले चाहिँ।
0: तपाईँहरूको यो तिमी एरियामा चाहिँ चिया बगान बाहेक अरू चाहिँ के खालका उत्पादनहरू हुन्छ?
1: अरू त हाम्रो के छ भनेदेखि नयाँ सरकार आउनु भइकन चाहिँ हामीलाई टुरिज्म एड गरिदिनु भएको छ, त्यसलाई चाहिँ एकदमै राम्रो। अब म चाहिँ सरकारलाई पनि त्यसमा चाहिँ धन्यवाद दिन चाहन्छु, किनकि हाम्रोमा टुरिज्म नभए नि धेरै साह्रो थियो नि त। टुरिज्म आइकन चाहिँ हाम्रोमा आई लभ तिमी भएको छ, गेस्ट हाउस छ होइन, अन्त हाम्रो भर्खरै मात्र एक पुचु भ्यू पनि ल्याउनु भएको छ, एउटा नयाँ कुजु भ्यू लाउनु भएको छ, त्यसले गर्दा अब धेरै इन्कम हुन्छ, अनफ्लेटहरू पनि इम्प्लोय के भन्छ इन्कम आउने बाटो भएको छ हाम्रोमा चाहिँ।
0: पर्न गएको अन्तर्राष्ट्रिय चिया दिवसमाथि कुराकानी गरिरहँदा हामी कुराकानीको क्रमलाई एकैछिन रोक्दै लिने चाहिँ एउटा छोटो विश्राम आउनुहोस्, सुन एउटा चियामाथि नै मिठो गीत र यस साङ्गीतिक कोसेलीपछि हामी पुनः कुराकानीको क्रमलाई अगाडि जोड्ने नै छौं।

0: र यहाँले भन्नुभयो नि अहिले चाहिँ हाम्रो एरियालाई एउटा पर्यटक स्थलको रूपमा स्थापित गरिएको छ भनेर है भनेपछि त होमस्टेहरू पनि सञ्चालन हुँदैछ होला है
1: होमस्टेहरू पनि छ दोकानहरू पुरा भएको छ अहिले चाहिँ
0: र अलिकति यहाँको कामको कुरा पछि अलिकति व्यक्तिगत पारिवारिक कुरा पनि गरौँ है यहाँले भनिहाल्नुभयो श्रीमान दुर्घटनामा परेर अलिकति दुर्घटनाग्रस्त हुनुहुन्छ है कति कुराको अभाव पनि हुन्छ र त्यो हुँदाहुँदै पनि अन्य कुराहरू गर्नुपर्दा यहाँको छोराछोरीहरूको पढाइहरूको शिक्षा दीक्षाको अवस्था चाहिँ कस्तो छ अहिले
1: अहिले मेरो ठुलो नानी चाहिँ क्लास इलेभेनमा छ हो अन्त ऊ चाहिँ जेएनबी पढ्दै थियो अन्त जेएनबी पढ्दा पढ्दै फेरि ऊ चाहिँ गर्ल्स स्कुल पढ्छु भनेर अहिले चाहिँ साइन्सको अस्ति टेस्टमा बसेको थियो धेरैजनाले लिएको थियो टेस्ट तर मेरो नानी चाहिँ 17 नम्बरमा आएछ साइन्समा सेलेक्ट भएको छ र ऊ चाहिँ एमबिबिएस पढ्छु भन्दैछ अब म त एमआर वर्कर हो एउटा होइन लेबर मान्छे अब पढाउनु मेरोमा हैसियत त्यस्तो छैन तर पनि अब हाम्रो अहिले पढाउनुमा लागि परिरहेछ अन्त मेरो सानो नानी चाहिँ सेन्ट थोमस जाँदैछ हो क्लास 4मा छ अन्त अहिले ऊ चाहिँ राम्रो छ ऊ पढ्नु अस्ति पनि सेकेन्ड भयो ऊ चाहिँ
0: र तपाईँहरूको यो टी गार्डनमा चाहिँ एउटा हेल्थ फेसिलिटीहरू चाहिँ के कस्ता छन् इन्सुरेन्सहरू भयो
1: हाम्रोमा इन्सुरेन्सहरू चाहिँ त्यस्तो केही पनि छैन हाम्रोमा एम्बुलेन्स दिनुभएको छ र हाम्रोमा अब डिस्पेन्सरी छ त्यति मात्रै छ अहिले चाहिँ हाम्रोमा अन्त हामीलाई 14 दिन सिक छुट्टी चाहिँ दिनुहुन्छ क्याजुअल लिभ चाहिँ हामीलाई 10 दिन दिनुभएको छ एक वर्षमा हाम्रो अनि जुन त्यो घर बसेको छ नि क्वार्टर त्यो पनि

0: यो हो त्यसले गर्दा चाहिँ
1: अन्त उहाँलाई चाहिँ पछि के भयो ट्रिटमेन्टहरू भयो
0: हजुर ट्रिटमेन्टहरू भयो उहाँलाई चाहिँ
1: भनेपछि टी गार्डनमा साँपहरू पनि हुन्छ
0: हजुर साँपहरू त पुरा हुन्छ नि हाम्रोतिर त
1: के भन्छ
0: जुगा बेसी लाग्छ हो त्यस्तो हुन्छ
1: ए हजुर जुगाहरू पनि लाग्छ
0: हजुर जुगा पुरा लाग्छ नि म त फर्स्टमा काममा लाग्दा चाहिँ जुगा देखेर जुगाले टोकेर चाहिँ नि पुरा रुको छु
1: गम्बुटभित्र पस्छ जुगा
0: हजुर पुरा पस्छ नि
1: साँपहरू त पस्दैन होला
0: साँपहरू त गम्बुटभित्र त पसेको अहिलेसम्म त पसेको छैन तर पनि कतिजनाले त ठुङ्गिसक्यो नि साँपले पनि
1: तर उहाँहरू सबैजना ठिकै हुनुहुन्छ
0: ठिकै हुनुहुन्छ
1: त्यो कारण पनि यहाँहरूलाई एम्बुलेन्स प्रदान गरिएको हुन भने स्वास्थ्य सुरक्षा पनि यहाँहरूलाई राम्रै प्रदान
0: राम्रै छ
1: होइन यहाँहरूको त्यो फ्याक्ट्रीमा भनेको चिया चाहिँ नि प्रड्युस भएको चिया चाहिँ कहाँ कहाँ सप्लाई हुन्छ त्यसको बारेमा जानकारी
0: यो चाहिँ अब बाहिरसम्म हुन्छ हाम्रो पहिला चाहिँ फ्रान्सहरू पनि हुन्थ्यो जर्मनीहरू हुन्थ्यो कलकत्ता त अब हमेसै लानुहुन्छ दिल्लीहरू हुन्छ सिक्किममा त अब सिक्किमै भरि छ
1: र तपाईँहरूलाई चाहिँ तपाईँहरू एज अ फ्याक्ट्री वर्कर एज अ टी गार्डन वर्कर चाहिँ तपाईँहरूलाई त्यो चिया किन्दाखेरि चाहिँ अलिकति केही सहुलियतहरू हुन्छ कि हुँदैन
0: हामीलाई त्यसमा चाहिँ केही सहुलियत हुँदैन हामीलाई छ छ महिनामा चाहिँ चियापत्ती पाउँछौँ हामीले
1: ए हजुर कति पाउनुहुन्छ
0: एक केजी पाउँछौँ छ महिना खानु पर्यो एक केजी चियापत्ती
1: र अझै तपाईँलाई अब एउटा टी गार्डनको चिया बगानको कामदार भएको हिसाबले चाहिँ अरू के कुराहरू चाहिँ भइदिए हुन्थ्यो भने जस्तो लाग्छ
0: मलाई चाहिँ के भन्छ भने मेडिकल रिप्लेसमेन्ट चाहिँ हाम्रोमा छैन अब हामी यस्तो हुन्छ हामी काम गरिरहेको छ अरे हामी त अब कतिले सेभिङ गर्दैन होइन अब काम गरिरहेको हुन्छ काम गर्दा गर्दा प्लाट्टै केही बिमार हुन्छ हाम्रो उसमा चाहिँ बेसी चाहिँ किडनी पेसेन्ट हार्ट पेसेन्ट र क्यान्सर पेसेन्ट एकदम बेसी छ टी गार्डनभित्रमा र त्यसमा चाहिँ अब त्यो बिमारीहरू हुन्छ नि उहाँहरूलाई चाहिँ अब मेडिकलमा चाहिँ केही फेसिलिटी भएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ नि किनभने अब त्यो बिमारीको खर्च गर्नु धेरै साह्रो पर्छ हुन त सरकारले बिचरा नहेर्नु भएको होइन हेर्नु भएकै हो बाहिरतिर रेफर गर्नुभयो भने त अब सरकारले दिनुहुन्छ होइन र पनि अलिकति अब टी गार्डनबाट पनि रिप्लेसमेन्ट भएको भए चाहिँ राम्रै हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ
1: र तपाईँहरूको यो तपाईँले त धेरै 16-17 वर्ष भयो है काम गर्नु भएको र यो चियाको उत्पादनमा चाहिँ पहिलाको भन्दा उत्पादन बढेको जस्तो लाग्छ कि घटेको जस्तो लाग्छ कि पहिलाकै दरमा हुँदैछ कि के कस्तो परिवर्तन पाउँछ
0: पहिलाको भन्दा चाहिँ अलिकति अब घटेको भनौँ न किनभने अब बिचमा हाम्रो टुरिज्महरू बनिएको छ नि टुरिज्म ठुल्ठुलो अब रेस्टुरेन्टहरू बनिएको छ अहिले पनि अब हाम्रो 13 नम्बरमा बनिँदैछ ठुलो दामी रेस्टुरेन्ट बनिँदैछ त्यस कारण तर त्यो घटेको फेरि अन्त उता बढाउँदैछ पनि 15 नम्बरको ब्लकहरू बढेको छ त्यस्तो हुन्छ
1: भनेपछि जो अहिले नयाँ कन्स्ट्रक्सन भएको छ त्यो चाहिँ टी गार्डनको एरियालाई त्यो बोटहरू हटाएर त्यहाँ बनाइएको
0: हजुर त्यहाँ बनाइएको त्यस्तो हो
1: भनेपछि यो टी गार्डन त राज्य सरकारको हो नि त है
0: हजुर राज्य सरकारको
1: र कसैले त्यहाँ व्यक्तिगत रूपमा चाहिँ चिया उत्पादन गर्न पाउँछ
0: पाउँदैन त्यो चाहिँ एकदमै पाउँदैन
1: र सरकारले बनाउन चाहनुभयो एरियाहरू ठुलो बनाउन चाहनुभयो भने चाहिँ के गर्नुहुन्छ सम्बन्धित स्थानीय व्यक्तिबाट जग्गा किनेर सरकारको हुने
0: हजुर हजुर हजुर पहिला चाहिँ अब हाम्रोमा चाहिँ मान्छेहरू बस्नुहुन्थ्यो अरे नि त पहिला त अब अर्काको जग्गा थियो नि त त्यो किनेर चाहिँ बनाएको हो त्यो जग्गालाई त्यहाँको सबै मान्छे उता पारिपारी सिफ्ट भएको त्यहाँको मान्छेहरू चाहिँ त्यस्तो भएको सबै
1: र त्यो जुन बोटहरू लाउने कुरा छ चियाको त्यो चाहिँ एकपल्ट लगाएको बोट चाहिँ कति वर्षसम्म सर्भाइभ गर्छ
0: एक वर्ष लगाएको त कति जग्गा त 50 अब हाम्रो 50 वर्ष क्रस भयो अहिले होइन खोलेको हाम्रो 1969 खोलेको हो नि त त्यसले गर्दा क्रस भयो त्यति वर्ष नै भयो भन्दैछ बाँच छ पुरा बेसी बाँच छ भन्दैछ त्यो चाहिँ
1: एकपल्ट पहिला लगाएको बोटै हो
0: हजुर पहिला लगाएको बोटै छ प्रायै जग्गामा चाहिँ तर बिबिचमा चाहिँ थपिबस्नुपर्छ अब कति जग्गा मर्छ नि त मरेको जग्गामा चाहिँ थपिहाल्छ हाम्रोमा चाहिँ
1: र त्यो थप्नको लागि चाहिँ नयाँ बिरुवाहरू चाहिँ
0: हाम्रोमा नर्सरीमै राख्छ हजुर मदर ब्रुस राख्छ त्यहाँदेखि त्यसलाई काटेर गर्छ हाम्रोमा चाहिँ नर्सरीदेखि लिएर सबै कुराको छ बाहिरबाट चाहिँ हाम्रो केही पनि ल्याउँदैन
1: र तपाईँ चिया चाहिँ कतिको पिउनुहुन्छ
0: म त त्यति बेसी पिउँदिन किनभने स्किन बिग्रिन्छ नि त हातलाई उयो हुन्छ भनेर त्यति साह्रो पिउँदिन बिहान एकखेप पिउँछु हो त्यहाँदेखि कोही कोही बेला पिउँछु जाडो भएको मलाई अलिक बेसी
1: चिया र कफीमा के मन पराउनुहुन्छ
0: म चाहिँ चियै मनपर्छ।

0: र यसरी तिमिटी अब यहाँहरू कतै बाहिरतिर जानुहुन्छ है, मान्छेले तिमिटीको प्रशंसा सबैतिर सुन्न पाइन्छ नि है, सुन्दै गर्दा यहाँलाई कस्तो खालको अनुभव हुन्छ?
1: आफूलाई त प्राउड फिल हुन्छ नि, अब हामी कलकत्ताहरू गयौँ होइन, त्यहाँनिर यस्तो देख्दाखेरि चाहिँ अब हाम्रो तिमिटी बेचिरहनु भएको हुन्छ नि त, तिमिटी बेचेको त थाहा हाम्रो चियापत्ती पनि यहाँ पनि आइपुग्दो रहेछ भन्ने आफूलाई पनि प्राउड फिल हुन्छ,
0: हाम्रो परिश्रम पो त भन्ने हुन पनि हो नि त है, मेहनतले नै
1: अब मलाई चाहिँ किनभने लक्की पनि लाग्छ अब तिमी टी गार्डनमा बस्नु पाउँदाखेरि, किनभने त्यहाँ चाहिँ यति रमाइलो छ, अब हामीले चाहिँ कहाँ कहाँको मान्छे देख्नु पाउँदैनौँ होला होइन, त्यहाँनिर सारा दुनियाँबाट आउनुहुन्छ घुम्नु, झन् चेरी फेस्टिभलको टाइममा त नि खुट्टा राख्ने जग्गा पनि हुँदैन, हामी आफै अब बाटो पाउनु पनि साह्रो पर्छ गाडी त्यतिकै होइन, अब के चाहिँ अब गाडी बाइकदेखि लिएर मान्छे यति बेसी हुन्छ, अब धेरै कुरा छ हाम्रोमा, प्याराग्लाइडिङ पनि छ हो, त्यहाँदेखि लिएर आई लभ तिमीमा पनि अब फोटोहरू खिच्नु ठाउँ छ, त्यहाँदेखि कुजु भ्यू भयो, त्यहाँदेखि के भन्छ भ्यू टावरहरू यस्तो पुरा छ।
0: सँगै यसरी रमाइलो कुराकानी गर्दा गर्दै हाम्रो कार्यक्रमको समय लगभग सकिने लागेको छ, र त्यसैले अन्तमा यहाँ हाम्रो रेडियो सुनिरहनु भएको श्रोतागण जसले आज तपाईँको मेरो कुराकानीलाई सुनिरहनु भएको छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: म चाहिँ हजुरहरूलाई के भन्न चाहन्छु भने आज है आकाशवाणी गान्तोकलाई पनि म एकदमै हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने अब आफूलाई लकी फिल लागेको उहाँले कल गरेर मलाई बोलाउनु हुँदाखेरि मैले सोचेको पनि थिइनँ अब आकाशवाणी गान्तोकमा बोल्नु पाउँछु भनेर, र यहाँ बोल्नु पाउँदा धेरै धेरै धन्यवाद म्याडमलाई पनि। अन्त म चाहिँ के भन्न चाहन्छु भने अरूलाई चाहिँ अब हामी आमा छोरी भएर चाहिँ हामी चाहिँ एकदमै आँटिलो हुनुपर्ने रहेछ, र हामीलाई बुढा र फ्यामिलीबाट चाहिँ एकदमै सपोर्ट हुनुपर्ने रहेछ, किनभने बुढा अनि फ्यामिलीबाट सपोर्ट छैन भने चाहिँ हामी यसरी आउनु बोल्नु सक्दैनौ नि त, र म यहाँ आएर बोलिरहेको छु किनभने त्यस्तो छेक्तुन भए त मेरो हस्बेन्डले मलाई दिँदैन थियो होला नि त, बिचरा उहाँले अब विश्वास गरेर मलाई यहाँ पठाइरहेछ है आकाशवाणी गान्तोकमा बोल्नुको लागि, अब मेरो हस्बेन्ड र मेरो फ्यामिलीलाई पनि म यहाँबाट नै धन्यवाद दिन चाहन्छु, किनभने उहाँले अब मलाई टाइम दिएर है पठाउनु भएकोमा एकदमै धन्यवाद दिन चाहन्छु। अन्त म मेरो प्रतीक सरलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँले पनि मलाई आज जानुहोस् भनेर भन्नु भयो, र म आजको यति नै धन्यवाद हजुरलाई।
0: हजुर अवश्य, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो र आफ्ना यतिका अनुभवहरू साझा गरिदिनु भयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद
1: हुन्छ। थ्याङ्क यू तपाईँलाई पनि।
0: र श्रोता, आज हामीले कुराकानी गर्यौं आजै पर्न गएको अन्तर्राष्ट्रिय चिया दिवस अर्थात इन्टरनेशनल टी डेको अवसरमा, र आज गरिएका यिनै कुराकानी र गीत संगीतको साथसाथै अहिलेको लागि कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ। आज हामीले यस अन्तर्राष्ट्रिय चिया दिवसको सन्दर्भमा कुराकानी गर्यौं तिमितारको निवासी साङ डोमा तामाङज्यूसँग, जसले विगत 16-17 वर्षदेखि अर्थात 2009 नै यहाँ काम गर्दै आउनु भइरहेको छ, र उहाँसँग गरिएका यिनै कुराकानीका साथसाथै आजको लागि कार्यक्रमबाट म यहाँहरूकै कार्यक्रम संचालिका चन्द्रकुमारी खड्का पनि बिदा चाहन्छु। हवस्त, नमस्कार, शुभ दिन।

श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार तारा देवीको स्वरमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं एकै कलाकार फुर्सोङ लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कलाकार फुर्सोङ लेप्चाको आवाजमा सजिएका केही लेप्चा लोकगीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कलाकार फुर्सुङ लेप्चाको स्वरमा सजिएका केही लेप्चा लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत छ एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाइरहेका छौं विविध भारती सेवाका कार्यक्रमहरू।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही नेपाली देशभक्ति गीत र यो अघिल्लो देशभक्ति गीत श्रोताहरूलाई सुनाइरहेका छौं कलाकार नारायण राई अनि साथीहरूको आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्नको 2:40 भइरहेको छ। अबको केही क्षणमा यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समाप्रसार गरी सुनाउन लागिरहेका छौं नेपालीमा समाचार। त कृपया केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: मुख्य समाचार भारत र इटली आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउन भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरलाई थप विकसित गर्न सहमत भएका छन्। सरकारले उपभोक्ता पेशेवर र सौन्दर्य क्लिनिकहरूलाई कुनै पनि कस्मेटिक उत्पादलाई इन्जेक्सनको रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। केन्द्रले इबोला रोगले प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि स्वास्थ्य परामर्श जारी गरेको छ। पश्चिम बंगाल सरकारले तत्काल प्रभावबाट राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभामा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। तमिलनाडुमा मुख्यमन्त्री सी जोसेफ विजयको नेतृत्वमा रहेको क्याबिनेटको विस्तार गरी 32 सदस्य गरिएको छ, जसमा 4 महिला मन्त्री पनि सामेल छन्। र आईपीएल क्रिकेटमा आज अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा भारत अनि इटलीले व्यापार निवेश अनि सप्लाई चेनको मजबूतीका लागि भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरलाई अझ विकसित गर्न सहमति जनाएका छन्। एक संयुक्त बयानमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। दुवै नेताहरूको विश्वास छ कि वैश्विक व्यापार सम्पर्क अनि समृद्धिलाई बढ़ावा दिनमा यस करिडोरमा महत्वपूर्ण क्षमता छ।
1: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली ज्वाइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार के 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
0: रोममा प्रधानमन्त्री नरेन्द्र मोदीसितको एक संयुक्त वक्तव्यमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरलाई एक प्रमुख सम्पर्क अनि आर्थिक करिडोर बताउनुभयो, जसले यूरोप मध्य पूर्व अनि भारतलाई जोड्दछ, जसमा व्यापार निवेश अनि सप्लाई चेनलाई मजबूतीको क्षमता छ। सुश्री मेलोनीले भन्नुभयो यी क्षेत्रबीच आपसी जोड़ावलाई मजबूत गर्न एक महत्वपूर्ण प्राथमिकता बनेको छ। उहाँले भन्नुभयो दुवै देश यस करिडोर को विकासको जोरदार समर्थन गर्दछ। इटलीकी प्रधानमन्त्रीले भन्नुभयो भारत अनि इटली अन्तर्राष्ट्रिय स्थिरता, आर्थिक सुरक्षा, मजबूत सप्लाई चेन, शान्ति अनि समावेशी विकास लगायत प्रमुख वैश्विक चुनौतीहरूमा एकजस्ता विचार राख्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी 5 देशहरूको सफल भ्रमणपछि स्वदेश आइपुग्नु भएको छ। श्री मोदी संयुक्त अरब अमीरात, नेदरल्याण्ड्स, स्वीडन, नर्वे र इटलीको भ्रमणमा हुनुहुन्थ्यो। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई खाद्य तथा कृषि संगठनको एग्रिकोला मेडलद्वारा सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो यो सम्मानले खाद्य सुरक्षालाई सुदृढ पार्ने, टिकाऊ कृषिलाई बढ़ावा दिने र ग्रामीण विकासलाई गति दिने श्री मोदीको उत्कृष्ट नेतृत्वलाई दर्शाउँदछ। उहाँले भन्नुभयो किसानहरूलाई सशक्त बनाउ र कृषि पूर्वाधारको आधुनिकीकरण गर्नदेखि लिएर कल्याणकारी योजनाहरूको लाभ सबैभन्दा गरीब मानिसहरूसम्म पुग्ने कुरा सुनिश्चित गर्नेसम्म प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको कृषि क्षेत्रको रूपान्तरणलाई विश्वव्यापी रूपमा मान्यता दिएको छ। रक्षा मन्त्रीले प्रधानमन्त्रीलाई रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्राण्ड क्रस र स्वीडेनको रोयल अर्डर अफ द पोलर स्टारले सम्मानित गरिएकोमा बधाई दिनुभयो। उहाँले भन्नुभयो यी सम्मानहरूले श्री मोदीको नेतृत्वमा भारतप्रति बढ़दो सम्मान र विश्वव्यापी मंचमा यसको बढ़दो प्रतिष्ठालाई दर्शाउँदछ। सरकारले भनेको छ कि कुनै पनि कस्मेटिक उत्पादलाई उपभोक्ताहरू, पेशेवरहरू र सौन्दर्य क्लिनिकहरूले इन्जेक्सनको रूप प्रयोग गर्न अनुमति दिँदैनन्। केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले कस्मेटिकको प्रयोग मानव शरीरमा प्रयोग र स्प्रे गर्न मात्र गर्ने जनाएको छ। कस्मेटिक्सको प्रयोग मानव शरीरलाई सफा गर्न, सुन्दर बनाउन, यसको आकर्षण बढ़ाउन र यसको रूप परिवर्तन गर्न मात्र गरिन्छ। कस्मेटिक उत्पादनमा निषेधित सामग्रीको प्रयोग, लेबलमा भ्रामक दावी, उपचारका लागि कस्मेटिकको प्रयोग र सुई लगाएर कस्मेटिकको प्रयोग गर्नु ऐन र नियमको उल्लंघन मानिनेछ। संघ लोक सेवा आयोग

0: यूपीएससीले यस वर्ष भारतीय प्रशासनिक सेवा प्रारम्भिक परीक्षाका लागि केन्द्रहरूमा भीड़ कम गर्नका लागि भुवनेश्वर कानपुर अनि मेरठमा तीन नयाँ परीक्षा केन्द्र शुरू गरेको छ। यसका साथै केन्द्रहरूको कुल संख्या 83 भएको छ। आयोग अनुसार 23,000 उम्मेद्वारहरूले यी नयाँ केन्द्रहरूका लागि आवेदन गरेका छन्। स्वास्थ्य सेवा महानिदेशालयले इबोला रोग प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि एक परामर्श जारी गरेको छ। यसका अनुसार कांगो लोकतान्त्रिक गणराज्य, युगाण्डा र दक्षिण सुडान लगायत प्रभावित देशहरूको भ्रमण गरेका यात्रीहरूलाई ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, बिना कारण रक्तस्राव र उल्टी जस्ता लक्षणहरू देखा परे मा तुरन्तै चिकित्सा सहायता लिन आग्रह गरिएको छ। संदिग्ध वा पुष्टि भएका इबोला बिरामीहरूको रगत र शरीरको तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा आएका यात्रीहरूले आव्रजन जाँच गर्नु अघि तुरन्तै विमानस्थल स्वास्थ्य अधिकारीलाई जानकारी गराउनु पर्नेछ। अधिकारीहरूले भनेका छन् कि आगमनको 21 दिनभित्र यस्ता लक्षणहरू अनुभव गर्ने कुनै पनि यात्रीले तुरन्तै चिकित्सा सहायता लिनुपर्छ र स्वास्थ्य अधिकारीहरूलाई आफ्नो यात्रा इतिहासबारे जानकारी दिनुपर्नेछ। यात्रीहरूलाई सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पालना गर्न स्वास्थ्य जाँच र सार्वजनिक स्वास्थ्य उपायहरूमा सहयोग गर्न सल्लाह दिएको छ। पश्चिम बंगाल सरकारले राज्यका सबै मदरसाहरूमा बिहानको प्रार्थना सभा अवधि वन्दे मातरम राष्ट्रिय गीत तत्काल प्रभावले अनिवार्य गरेको छ। यो आदेश मदरसा शिक्षा निदेशालयद्वारा जारी गरिएको हो। अधिसूचना अनुसार यो निर्देश सरकारी मोडल मदरसाहरू, सरकारी सहायता प्राप्त मदरसाहरू, मान्यता प्राप्त गैर सहायता प्राप्त मदरसाहरू साथै अल्पसंख्यक मामिला अनि मदरसा शिक्षा विभाग अन्तर्गत संचालित अनुमोदित शिशु शिक्षा केन्द्रहरू अनि माध्यमिक शिक्षा केन्द्रहरूमा लागू हुनेछ। अधिकारीहरूले बताए अनुसार यो कदमको उद्देश्य विभाग अन्तर्गत आउने सबै शैक्षणिक संस्थानहरूमा प्रार्थना सभाको प्रक्रियाहरूमा एक रूपता ल्याउनु हो। यस आदेशलाई लागू गर्न जिल्ला मेजिस्ट्रेट, स्कूलका जिल्ला निरीक्षक अनि पश्चिम बंगाल मदरसा शिक्षा बोर्डलाई पठाइएको छ। यो घटनाक्रम राज्य सरकारद्वारा सबै सरकारी अनि सहायता प्राप्त स्कूलहरूमा वन्दे मातरम गाउन अनिवार्य गरिएको लगभग एक सातापछि अघि आएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्यो। यसले राज्यमा एक गठबन्धन मन्त्रीमण्डल गठनको लागि मार्ग प्रशस्त गरेको छ। कंग्रेस पार्टीका 2 सदस्य सहित 23 नयाँ मन्त्रीहरूलाई मन्त्रीमण्डलमा सामेल गरिएको छ। यो विस्तारका साथै मुख्यमन्त्री सी जोसेफ विजयलाई मिलाएर मन्त्रीमण्डलको कुल संख्या बढ़ेर 32 पुगेको छ। लगभग 6 दशकपछि कंग्रेस अब राज्य क्याबिनेटमा फर्किएको छ। 1967 पछि यो पहिलो पटक हो जब यस राष्ट्रिय पार्टीले तमिलनाडुको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ। नयाँ मन्त्रीमण्डलमा 4 महिला मन्त्री पनि सामेल छन्। नयाँ सदस्यहरूलाई आज बिहान लोकभवनमा राज्यपाल विश्वनाथ अर्लेकरले शपथ ग्रहण गराउनुभयो।
3: मुख्यमंत्री जोसेफ विजय की नेतृत्व वाली 10 दिन पुरानी सरकार को कांग्रेस, वीसीके, सीपीआई, सीपीएम, आईयूएमएल और एआईएडीएमके के कुछ विधायकों का समर्थन मिला है। इससे पहले आज कैबिनेट में शामिल कांग्रेस के सदस्यों ने वरिष्ठ नेताओं के साथ श्री पेरुम्बुदूर में पूर्व प्रधानमंत्री राजीव गांधी स्मारक का दौरा कर उनकी पुण्यतिथि पर श्रद्धांजलि अर्पित की। वहीं सरकार का समर्थन करने वाले एआईएडीएमके ने आज लोक भवन में हुए मंत्रिमंडल विस्तार कार्यक्रम में हिस्सा नहीं लिया। चेन्नई से जॉय की रिपोर्ट के साथ समाचार कक्ष से मनोज।
0: रक्षा मन्त्री राजनाथ सिंह र दक्षिण कोरियाका देशभक्त तथा वयोवृद्ध मामिला मन्त्री क्वान ओह युलले आज सियोलको इमुनगक पार्कमा भारतीय समर स्मारकको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। कोरिया युद्धको 75 वर्षको उपलक्ष्यमा निर्माण गरिएको यो स्मारक युद्धको समयमा भारतीय सेनाको 60 प्याराफिल्ड एम्बुलेन्स र कस्टोडियन फोर्स अफ इण्डियाद्वारा प्रदर्शित गरिएको साहस बलिदान र मानवीय सेवाको लागि एक श्रद्धांजलि हो। आफ्नो सम्बोधनमा रक्षा मन्त्रीले कोरियाली प्रायद्वीपमा शान्ति र मानवीय सहायताप्रति भारतको योगदानको अमित विरासतको उल्लेख गर्नुभयो।
4: यह स्मारक करेज का सिंबल है, यह स्मारक कम्पैशन का सिंबल है, यह स्मारक सैक्रिफाइस का सिंबल है। यह स्मारक भारत और कोरिया की जनता के बीच सदियों की मित्रता का भी संदेश दे रहा है। जब कोरियन पेनिनसुला युद्ध की त्रासदी में घिर गया था, तब भारत ने यूनिटी के प्रति अपना दायित्व बखूबी निभाया। शांति और सेवा के आदर्शों से प्रेरित होकर भारत ने अपनी 60 पैराफील्ड एम्बुलेंस यूनिट के माध्यम से इस बार में योगदान दिया।
0: स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य सेवा प्रणालीहरूलाई नयाँ रूप दिन आर्टिफिशियल इन्टेलिजेन्स एआई को क्षमताको उल्लेख गर्दै भन्नुभयो, जहाँ एआई स्वास्थ्य सेवा पहुँचमा अपार अवसर प्रदान गर्दछ, त्यही यसलाई ठोस नियमहरू, गहन शोध अनि नैतिक निगरानीद्वारा सही दिशा दिन जरूरी छ। जिनेवामा 79 विश्व स्वास्थ्य सभा अवधि एक कार्यक्रमलाई सम्बोधित गर्दै श्री नड्डाले भन्नुभयो, भारतले एक दशक भन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा 2015 डिजिटल इण्डिया पहलको शुरूआत गर्दै एक मजबूत डिजिटल आधार राख्नु भएको थियो। उहाँले भन्नुभयो, यो पहलको उद्देश्य भारतलाई एक डिजिटल रूपले सशक्त समाज अनि ज्ञान आधारित अर्थव्यवस्थामा परिणत गर्नु हो। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद यूएनएससीमा पाकिस्तानको नरसंहारको इतिहासको कड़ा निन्दा गरेको छ। सशस्त्र संघर्षमा नागरिकहरूको सुरक्षा सम्बन्धी हिजो राष्ट्रसंघ सुरक्षा परिषदको वार्षिक खुल्ला बहसमा बोल्दै राष्ट्रसंघमा भारतका स्थायी राजदूत हरीश पर्वत नेनीले भन्नुभयो, पाकिस्तानको अमानवीय व्यवहारले दशकौंदेखिको आफ्नो आन्तरिक विफलतालाई हिंसाको माध्यमबाट लुकाउन प्रयासलाई दर्शाउँदछ।
3: ये विडंबना ही है कि पाकिस्तान ऐसे मुद्दों का जिक्र कर रहा है जो पूरी तरह से भारत के आंतरिक मामले हैं। अफगानिस्तान में संयुक्त राष्ट्र सहायता मिशन ने बताया है कि 2026 के पहले 3 महीने में अफगानिस्तान में 750 नागरिकों की मौतों के मामले दर्ज किए गए। एक तरफ अंतर्राष्ट्रीय कानून के ऊंचे सिद्धांतों की वकालत करना और दूसरी तरफ बेगुनाह नागरिकों को निशाना बनाना, ये सरासर दोहरा मानदंड है।
0: आज अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्दैछ। यो दिवस राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओ द्वारा मनाइने गरिन्छ। यस वर्षको विषय चिया बनाएर राख्नु, समुदायलाई सहयोग गर्नु रहेको छ। चिया उत्पादन र प्रसंस्करण लाखौं परिवारको आजीविकाको मुख्य स्रोत हो। यो उत्सवले चियाको टिकाउ उपभोग र व्यापारलाई बढ़ावा दिँदछ र विश्वव्यापी क्षेत्रीय र राष्ट्रिय स्तरका सरोकारवालाहरूलाई यो सुनिश्चित गर्न अवसर प्रदान गर्दछ।
5: ठीक है, आ गए हो तो चाय पी के लौट जाते हैं। चाय
6: ये चाय। आज अंतर्राष्ट्रीय चाय दिवस है। भारत के हर घर की रसोई से लेकर नुक्कड़ की टपरी तक चाय हमारी रग रग में बसती है। तभी तो किसी शायर ने क्या खूब लिखा है, तमाम शिकवे गिले भुला देती है, ये चाय है जनाब मुर्दों को भी जगा देती है। रिश्तों में जब भी थोड़ी कड़वाहट आने लगे, बस एक कप चाय महफिलें जमा देती है। चाहे वो सिरदर्द को मिनटों में गायब करने वाली कड़क मसाला चाय हो या फिर आज के फिटनेस फ्रीक युवाओं की पहली पसंद।
0: आईपीएल क्रिकेटमा आज बेलुकी अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स अनि चेन्नई सुपर किंग्स बीच म्याच हुनेछ। म्याच बेलुकी 7:30 बजेदेखि खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। भारत र इटली आर्थिक सम्बन्धलाई अझ गहिरो बनाउन तथा भारत मध्य पूर्व यूरोप आर्थिक करिडोरलाई थप विकसित गर्न सहमत भएका छन्। सरकारले उपभोक्ता पेशेवर र सौन्दर्य क्लिनिकहरूलाई कुनै पनि कस्मेटिक उत्पादलाई इन्जेक्सनको रूपमा प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ। केन्द्रले इबोला रोगले प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट गर्ने यात्रीहरूका लागि स्वास्थ्य परामर्श जारी गरेको छ। पश्चिम बंगाल सरकारले तत्काल प्रभावबाट राज्यका सबै मदरसाहरूमा

0: बिहानको प्रार्थना सभामा वन्दे मातरम गाउन अनिवार्य गरेको छ। तमिलनाडुमा मुख्यमन्त्री श्री जोसे विजयको नेतृत्वमा रहेको क्याबिनेटको विस्तार गरिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँहरूलाई पुनः सुनाइरहेका छौं यो नेपाली देशभक्ति गीत गायक कलाकार पदम ढकाल अनि साथीहरूको आवाजमा।

को 213.6 मीटर तदनुसार 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय अपराह्नको 4 बज्ने लागेको छ र हामी उपस्थित भएका छौं अब यसो प्रसारण गरिने कार्यक्रमहरूको जानकारी लिएर। यसगरी रेडियो सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, यस जानकारीको लगत्तैपछि सुनाउनेछौ फौजी साथीहरूको निम्ति समर्पित कार्यक्रम सौर्यगाथा। 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुम्ला अन्तर्गत प्रथममा छिरिङ डुमा, फुर्बा डुमा र छुसोङ लेप्चाका स्वरमा केही गीत। त्यसपछि शिक्षाले जीवनलाई परिवर्तन गर्छ विषयमा एक वार्ता। 5 बजे लिम्बू भाषाको कार्यक्रम मुसी चान अन्तर्गत संजित्र

सुब्बाको स्वरमा केही गीत सुनाउनेछौ, त्यसपछि प्रस्तुत गर्नेछौ एक वार्ता। 5:30 लिएर आउनेछौ सिक्किमी भुटिया भाषाको कार्यक्रम पाङ्गन मेन्तोक अन्तर्गत प्रथममा डेन्टिक भुटिया अनि साथीहरूको स्वरमा केही गीत, त्यसपछि अन्तर्राष्ट्रिय चिया दिवसको अवसरमा एक चुस्की चिया विषयमा एक वार्ता प्रस्तुत गर्नेछौ। 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत प्रस्तुत गर्नेछौ नाम्ची जिल्ला निवासी बिना पोखरेलसँग लिएको एक अन्तर्वार्ता। विषय रहनेछ कुखुरा पालन एक आय स्रोतको सरल उपाय। त्यसको लगत्तैपछि 6:40, 45 अनि 50 सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा र सिक्किमे भुटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ अन्तर्राष्ट्रिय चाय दिवसके अवसर पर एक शाम चाय के नाम विषयमा हिन्दी भाषामा वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपालीहरू अनुरोध संगीत सुनाएर भने 7:25 सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 पाश्चात्य संगीत अन्तर्गत सांस्कृतिक विविधता दिवसको अवसरमा एक वार्ता प्रस्तुत गर्नेछौ। 8:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीत गजल अन्तर्गत सतीश बाबर र सुमन कल्याणपुरको स्वरमा केही गीत भने 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ प्रथममा हिन्दी अनि अंग्रेजी भाषामा समाचार। यसै गरी 9:15 सोही केन्द्रबाट प्रस्तुत हुनेछ कार्यक्रम स्पटलाइट। 9:30 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी कन्ट्रीवाइड इनसाइट। 10:00 मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको स्वरमा हिन्दी फिल्मी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा आजको हाम्रो तेस्रो अधिवेशनमा समावेश भएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब प्रस्तुत छ फौजी साथीहरूको निम्ति समर्पित कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोता, ग्रामीण कार्यक्रमको पर्खाईमा रहनुभएका हाम्रा अति आदरणीय श्रोता मित्रहरूमा साँझ पख प्रसारण गरिने ग्रामीण कार्यक्रमको तर्फबाट स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय हामी ग्रामीण क्षेत्रमा रहेका विभिन्न उद्योगी तथा कृषकहरूसँग भेटेर जानकारीहरू प्रस्तुत गर्ने गर्दछौ। त यसै सन्दर्भमा आज हामी माझ एक महिला उद्योगी जो गाउँघरमा रहेर उद्योग धन्दा चलाउँदै आफ्नो जीविका उपार्जन गर्दै आइरहनु भएको छ, उहाँसँग हामी उहाँले गर्नुभएको अनुभव अनुभूतिहरू हजुरहरू समक्ष साझा गराउने प्रयास गरिरहेका छौं। र आजको यस प्रस्तुतिमा रालङ लिङदिङ दक्षिण सिक्किम निवासी सफल नारी उपस्थित हुनुहुन्छ र उहाँसँग हामी गाउँ समाजमा रहेर उहाँले के कस्तो काम धन्दा गर्दै आफ्नो अनुभवहरू बटुल्नु भएको छ हजुरहरूसँग साझा गराउनेछौ। सर्वप्रथम त हजुरलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: र उहाँले गाउँघरमा रहेर के व्यवसाय गर्दै आफ्नो जीविका उपार्जन गर्नुहुँदैछ हामी यस विषयमा कुराकानी गरौं। हजुर आफ्नो गाउँघरमा रहेर हाल के कस्तो पेसा अप्नाइरहनु भएको छ हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस्।
1: अहिले चाहिँ म कुखुरा पालन गर्दैछु, अन्त कुखुरा पालन गरेर त्यही व्यवसायहरू गर्दैछु।
0: हजुर, अहिले तपाईँको व्यवसाय भनेको कुखुरा पालन?
1: हजुर।
0: र पोल्ट्री फार्मिङ भनिन्छ जुन चाहिँ गाउँ ठाउँमा रहेर आफ्नो एउटा व्यवसायको रूपमा तपाईँले चलाउँदै आइरहनु भएको छ।
1: हजुर।
0: र तपाईँले यो आफ्नै गाउँ घरमै गर्नुहुँदैछ?
1: आफ्नै गाउँ घरमै गर्दैछु।
0: अब यो कुखुरा पालन भनिन्छ जुन पोल्ट्री फार्मिङ, कसरी अनि कस्तो जग्गामा गर्न सकिन्छ, तपाईँले गर्दै गर्नु भएको जग्गा कस्तो छ, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई जानकारी प्रस्तुत गरिदिनुहोस् न।
1: मैले गर्दै गरेको जग्गा चाहिँ एकदमै चिसो छ, तर पनि त्यहाँनिर एकदम खुरहरू तातो बनाएर एकदमै तातो चाहिन्छ, बल्बहरू तातो लगाएर तातोई जग्गा चाहिँ पोल्ट्री कुखुरा चाहिँ छिटो बढ्ने गर्छ। तातो जग्गामा चाहिँ,
0: तातो ठाउँमा चाहिँ कुखुरा छिटो फस्टाउने गर्दछ। र तपाईँले चाहिँ चिसो जग्गामै भए पनि केही व्यवस्था गरेर तपाईँले त्यो कुखुरा बस्ने जग्गालाई तातो बनाएर अहिले यो व्यवसाय चलाइरहनु भएको छ।
1: हजुर।
0: र कुखुरा पालन गर्नुपर्दा सबैभन्दा पहिले के कुराको व्यवस्था गर्नु आवश्यक रहन्छ यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हामीले खोर चाहिँ एकदमै तातो बनाउनु पर्छ है, कहीँबाट हावाहरू नछिर्ने, अन्त

0: एकदम त्यो कुखुराको मसिनो चल्ला ल्याइसकेपछि चाहिँ त्यसलाई पुरा तातोमा राख्नुपर्ने, त्यो गर्यो भने चाहिँ हामीलाई अलिक छिटै तातोले चाहिँ छिटै कुखुराहरू बढ्न सक्छ।
1: हजुर, जति सक्दो कुखुरालाई चाहिँ तातो हुनु पर्यो,
0: तातो हुनु पर्यो,
1: त्यो गर्दा चाहिँ छिटो बढ्छ,
0: छिटो बढ्छ।
1: हजुर। तपाईँले चाहिँ यो तातोको व्यवस्था चाहिँ बिजुलीको बल्बहरू लाउनु भएको छ,
0: बल्बहरू लगाएरै गर्ने गरेको छ।
1: अब बिजुलीको बल्ब लगाइन्छ, यदि अब बिजुली गएको खण्डमा त्यसको वैकल्पिक तातो बनाउने के हुन्छ?
0: हामीले त्यसलाई चाहिँ बिजुली गयो भने पनि चार्जर लाइटहरूले पनि त्यसलाई उज्यालो देखाएर चाहिँ एकदमै त्यसलाई चाहिँ उज्यालो चाहिँ देखाउनै पर्छ।
1: यो कुखुरालाई चाहिँ उज्यालो बेसी चाहिन्छ कि तातो बेसी चाहिन्छ?
0: तातो पनि चाहिन्छ, उज्यालो पनि चाहिन्छ कुखुरालाई चाहिँ।
1: त्यो दुइटै हुँदाखेरि मात्रै राम्रोसँग फस्टाउन सक्छ।
0: हजुर,
1: र हाल तपाईँले है अब यो जुन व्यवस्थित ढंगमा तपाईँले कुखुरा पालन गर्नुहुँदैछ, यो कुखुरा पालन चाहिँ कस्ता प्रजातिका कति कुखुरा पाल्नु भएको छ?
0: मैले चाहिँ फर्स्टमा चाहिँ 500 वटा पालेको थिएँ, अहिले चाहिँ अलिकति कम 300 यस्तो पालेको छ। त्यो भएर चाहिँ हामीले चाहिँ यसलाई सानो चल्लादेखि चाहिँ एकदमै एन्टिबायोटिकहरू दिएर एकदम पानीहरू त्यसको चारोहरू सानोमा चाहिँ सानै चारो दिएर ठुलो भएपछि अलिक ठुलो चारो दिएर चाहिँ यसलाई पाल्ने गरेको छ।
1: हजुर, मतलब सानोमा दिने चारो र ठुलोमा दिने चारो अलगै हुन्छ,
0: अलगै हुन्छ,
1: त्यो अलग अलग चारोको व्यवस्था गर्नुपर्छ।
0: हजुर,
1: जति बढ्दै गयो त्यो चारो पनि फरक फरक हुन्छ।
0: हजुर
1: हजुर, र कहिलेदेखि चाहिँ तपाईँले यो व्यवसाय यो कुखुरा पालन सुरु गर्नु भएको?
0: मैले 2018 गरेको,
1: भन्नु मतलब 2018 तपाईँले व्यवस्थित ढंगमा कुखुरा पालनलाई यो व्यवसायको रूपमा लिनु भएको छ।
0: हजुर
1: हजुर, अब सुरु गर्दा कतिदेखि सुरु गर्नु भएको थियो?
0: सुरु गर्दा चाहिँ मैले 50 वटादेखि सुरु गरेको थिएँ।
1: 50 वटा आफै किनेर लानुभयो कि कुनै संघ संस्था अथवा सरकारबाट पाउनु भएको?
0: आफै किनेर लगेर चाहिँ फर्स्टमा चाहिँ आफै किनेर लगेर चाहिँ यस्तो काट काटेको झुसमा हालेर चाहिँ यस्तो हुन्छ, झुसमा तातो हुन्छ भनेर राखेर त्यसरी पालेको थिएँ है। अन्त हुँदैन कि जस्तो लागेको थियो, एकदमै राम्रो भयो। त्यसमा चाहिँ अब ट्रेनिङहरू कुनै गरेर गरेको होइन, म आफै मेरो आइडियाले चाहिँ त्यो गरेको थिएँ।
1: आफ्नै अनुभवले तपाईँले कुखुरा पाल्दै 50 वटाबाट सुरु गर्दै गर्दै अहिले 400-500 वटा गर्नुहुँदैछ।
0: हजुर,
1: र अब यो पाल्नु पर्दाखेरि पनि एकैचोटि त तपाईँले सुरु गर्नु भएन, कहीँबाट अब ज्ञान पाउनु भयो, कहीँबाट देख्नु भयो कसैको, यो पहिले गर्नुपर्दा तपाईँले कहाँबाट ज्ञान प्राप्त गरेर आइडिया कहाँबाट लिएर चाहिँ सुरु गर्नु भएको थियो?
0: मलाई चाहिँ खासै त्यो आइडिया चाहिँ कसैले पनि दिनु भएन, तर पनि मैले चाहिँ अब गर्छु नि यो एकपल्ट चाहिँ ट्राई गरी हेर्नु पर्यो, मर्यो पनि मर्यो भनेर चाहिँ खास चाहिँ मैले ट्राई गरेको थिएँ है। खोर बनाएर सानो सानो खोर बनाएँ, त्यहाँदेखि बारबेर पारेर चाहिँ अन्त त्यसरी सुरु गरेको थिएँ, तर राम्रै भयो। त्यो पछाडि चाहिँ अलिक खोर बढाउँदै बढाउँदै चाहिँ अनि पालन गर्नु थाले।
1: पहिले चाहिँ तपाईँले जेसुकै होस् अब थाल्छु मरे पनि मरोस् भन्ने एउटा रिस्क लिएर सुरु गर्नुभयो 50 वटाबाट।
0: हजुर,
1: र त्योभन्दा अगाडि तपाईँ के व्यवसाय गर्नुहुँदै?
0: म त सब्जीहरू गाई पालनहरू यस्तै गर्दै थिएँ।
1: गाउँ बस्तीमा बसेपछि अब गाई पालन हुन्छ, साग सब्जी खेती त्यो गर्दै हुनुहुन्थ्यो, र त्यो सँगसँगै अहिले कुखुरा पालन सुरु गर्नुभयो। जुन पहिले गर्ने गर्दै गर्नु भएको व्यवसाय छोड्नु भयो कि त्यो पनि अहिले कन्टिन्यू दिनुहुँदैछ?
0: छोडेको छैन, कन्टिन्यू नै गर्दैछु।
1: त्यो पनि छ है गाउँ बस्तीमा बसेपछि। र है अब यो पोल्ट्री फार्मिङ भनिन्छ है कुखुरा पालन, अब यसलाई राख्नु पर्दाखेरि अब यसलाई त भित्र बन्द कोठामा राख्नु पर्यो, कहीँ अब थुन्नु पर्यो, र यसलाई राख्ने जग्गा है यसको खोरको व्यवस्था तपाईँले कस्तो प्रकारले गर्नु भएको छ, कसरी बनाउनु भएको छ, यसको विवरण बताइदिनुहोस् न।
0: पहिला चाहिँ त्यस्तो सुरु गर्दा चाहिँ त्यस्तो राम्रो बनाएको थिएन, अहिले चाहिँ एकदमै भुइँमा माटोहरू ड्याम ड्याम हालेर बारबेर राम्रो गरेर बनाएको छ है। यसमा चाहिँ माटोको छ, अझै यस्तो सिरु लगाएको छ भने चाहिँ राम्रो हुँदो रहेछ, त्यो पनि भर्खर आइडिया हुँदैछ है। अहिले
1: च्यादर लगाएको भन्दा सिरुले लगाएको चाहिँ अझै
0: राम्रो हुँदो रहेछ, त्यो आइडिया हुँदैछ है। अन्त अहिले चाहिँ माटोकै छ, माटोले नै उयो गर्छ, माटो ओछ्याएरै बनाएको छ।
1: माटोमाथि चाहिँ तपाईँले काठको झुसहरू लगाउनु?
0: हजुर, काठको झुसहरू छैन भने पनि त्यो एकदम सफा गरेर बढालेर त्यो गरेर व्यवस्था गरेरै बनाएको छ।
1: हजुर हजुर, र यसलाई अब चारो पानी दिनु पर्दाखेरि कति टाइम कस्तो प्रकारले दिन सकिन्छ?
0: हामीले त्यो पानी उमालेर त्यसलाई पानी उमालेर तातो पानी दिनुपर्छ है। अन्त त्यो पानीमा चाहिँ कम्ती एन्टिबायोटिक हालेर हामीले कन्टिन्यू जस्तो एन्टिबायोटिक चाहिँ हामीले दिइराख्नुपर्छ, किनभने त्यो दिँदा चाहिँ रोग लाग्दैन, मर्दैन, बिमारहरू हुँदैन। अन्त त्यसरी चारो चाहिँ हामीले अहिले 3 टाइम दिन्छौँ।
1: हजुर हजुर, अब यो कुखुरालाई तातो पानी नै दिनुको कारण चाहिँ के होला?
0: यसलाई चाहिँ बिमारहरू रोगहरू लाग्दैन, त्यो पानी उमालेको छ भने चाहिँ त्यस्तो रोगहरू हुँदैन भनेर तातो पानी नै दिँदा चाहिँ कुखुराहरू पनि छिटै बढ्ने गर्छ।
1: हजुर हजुर, अब जुन तपाईँले पहिले सुरु गर्नु भएको त्यही भेराइटी नै अहिले कन्टिन्यू दिनुहुँदैछ कि नयाँ नयाँ अरू अरू भेराइटीको अरू अरू प्रजातिको कुखुराहरू ल्याउनु भएको छ?
0: अरू अरू त ल्याएको छैन, एकपल्ट डियरको पाले है, कोइलर भन्छ त्यसलाई, त्यस्तो पनि पाले होइन। त्यो भन्दा चाहिँ पोल्ट्रीकै राम्रो लाग्यो कुखुरा पाल्नु चाहिँ, किनभने अब त्यो चाहिँ छिटो बढिहाल्ने, 45 दिनमा बेच्ने भइहाल्छ, त्यो कारणले गर्दा चाहिँ पोल्ट्रीकै पाल्नु थाले।
1: हजुर, हजुर, तपाईँले यो अब कुखुराको चल्ला ल्याउँदा चाहिँ कहाँबाट सम्पर्क गरेर कहाँदेखि ल्याउनुहुन्छ?
0: हामीले चाहिँ रानीपुलबाटै सम्पर्क गर्दा पनि हुन्छ, सिङतामबाटै गर्दा पनि हुन्छ, हामीले
1: त्यो जहाँ जहाँ बजार छ बजार
0: बजारबाट गर्दा भइहाल्छ। हजुर,
1: बजार बजारमै उपलब्ध हुन्छ त्यो चल्ला पनि, त्यसमा दिने चारो पनि पाइन्छ,
0: दबाई पनि त्यहीबाट दिनुहुन्छ।
1: हजुर हजुर, र यो दबाई पानीहरू दिनुपर्दा चाहिँ आफ्नै हिसाबले दिन सकिन्छ कि कुनै विभागको, अब जस्तै भेटनेरी पोल्ट्री फार्मिङ हेर्ने उहाँहरू अधिकारीहरूसँग सम्पर्क गर्नुपर्छ?
0: उहाँहरूले दबाई दिँदा नै हामीलाई सिकाएर दिनुहुन्छ कि यो दबाई चाहिँ यति दिनुहोस् भनेर, जहाँ हामी दबाई लिन्छौँ त्यहाँबाट उहाँहरूले सिकाएरै दिनुहुन्छ,
1: जहाँ त्यो चारो पानी जुन दबाई पानी किनिन्छ उहीँबाट
0: सिकाएरै दिनुहुन्छ। त्यसमा अब बढ्ने पनि दबाई दिनुहुन्छ, किनभने कुखुरा बढेन भने चाहिँ हामीलाई चारो मात्रै दिँदा चाहिँ लस्ट हुन्छ, त्यो कारणले उहाँहरूले बढ्ने पनि दबाईहरू दिनुहुन्छ। यो दिँदा चाहिँ कुखुरा बढ्छ भनेर उहाँहरूले सिकाइदिनुहुन्छ, त्यो लगेर हामीले पानीमा फिटेर कम्ती हाल्यो त्यहाँदेखि पुरा पानीमा फिटेर दिन सकिन्छ।
1: हजुर हजुर, र यसको चारो पानी जुन अब सबै थोक दबाई पानीदेखि लगेर जुन चारो खानेकुरा यो सबै बजारमै निर्भर हुन्छ कि अब गाउँ बस्तीमा बनिएको जुन हाम्रो अब गाउँ बस्तीमा फल्छ मकै धान कोदो यो पनि दिन सकिन्छ?
0: यो चाहिँ सकिँदैन, पोल्ट्रीलाई चाहिँ बजारकै चाहिन्छ, किनभने हामीले चाहिँ जुन भेटनेरी गाईहरूको दबाई पाइन्छ त्यहीँनेरि चाहिँ यो कुखुराको दबाई पनि पाउन सक्छौ,
1: यसलाई यो बस्तीको खाने पदार्थले
0: काम गर्दैन यो चाहिँ।
1: हजुर हजुर, र यो व्यवसाय गर्दाखेरि अब कस्तो छ आउने दिनमा यसको फाइदा हुन्छ, यसको स्कोप भनौँ न, स्कोप चाहिँ कस्तो छ, फाइदा हुन्छ जस्तो देखिन्छ कि होइन यो काम चलाउ मात्रै हुन्छ, के छ यसको?
0: यसमा फाइदै हुन्छ, किनभने हामीले चाहिँ सानो सानोमा बेच्यो भने चाहिँ फाइदा हुँदैन है, अलिक ठुल्ठुलो बनाएर बेच्न सक्यौँ भने चाहिँ यसमा फाइदै हुन्छ हामीलाई। अब हामीले त्यो चारो पानीको दाम उठाएर पनि हामीलाई दिनमा नभए महिनामा 8-10 हजार पैसा चाहिँ बस्छ, कम्ती छ भने पनि।
1: जति बेसी लगाउन सक्यो अझै बेसी
0: फाइदा हुन्छ। हजुर,
1: महिनामा तपाईँहरूले यो कम्तीबाटै पनि 8-10 हजार तपाईँले मुनाफा प्राप्त गरिरहनु भएको हुन्छ।
0: हजुर,
1: र यो अब पोल्ट्री फार्मिङ है, यो कुखुरा पालन गर्दाखेरि अब यसको पनि त हेरचाह गर्नु पर्यो, रेखदेख गर्नु पर्यो, यसलाई सरसफा गर्नु पर्यो, यो चाहिँ आफै गर्नुहुन्छ कि अब घर परिवार सबै लागेर गर्नुहुन्छ कि कसैलाई फाल्टु मान्छे राखेर तपाईँहरूले यो व्यवसाय गर्नुहुँदैछ?
0: हामी सबै घर परिवार लागेर नै सफा गर्ने गर्छौँ है, त्यसलाई मैला हुनु दिँदैन, त्यो पुरा गन्ध आउँछ, त्यो कारणले गर्दा चाहिँ सफा गरिबस्नुपर्छ, अनि त्यसको त्यो सफा गरेर त्यो चाहिँ खोर्सानी उदो लगायो भने चाहिँ खोर्सानीहरू राम्रो फल्छ, सब्जीहरू राम्रो हुन्छ यसको मलले चाहिँ,
1: यसको मल पनि अति राम्रो हो।
0: हजुर,
1: त्यो चाहिँ डेली सफा गरिबस्नु पर्यो,
0: सफा गरिबस्नुपर्छ डेली नै।
1: हजुर, कतिजनाले भन्नुहुन्छ कि यो यसको मल पनि बिक्री पनि हुन्छ भनेर सुनेका छौँ नि,
0: हामीले बिक्री चाहिँ गरेको छैन, तर बारी उदो लाउँदा चाहिँ डल्ले खोर्सानी साग सब्जीहरू चाहिँ राम्रो हुन्छ।
1: हजुर हजुर, यो चाहिँ अब निकालेर आफ्नै बारीको खेतीबालीमा लगाउनुहुन्छ?
0: हजुर,
1: र तपाईँहरूले अब जस्तै चल्ला हाल्नुहुन्छ, चल्ला हालेको कति महिनामा चाहिँ यो बिक्री गर्न तयार हुन्छ त?
0: यो चाहिँ टक्कै 45 दिनमा चाहिँ बिक्री हुन तयार हुन्छ,
1: त्योभन्दा अगाडि चाहिँ
0: बेच्न सकिँदैन, सानै हुन्छ,
1: साह्रै सानो हुन्छ। र 45 दिन भन्दा बेसी भयो भने पनि राख्न सकिन्छ कि सकिँदैन?
0: सकिन्छ, 45 दिन भन्दा बेसी भयो भने पनि राख्न सकिन्छ।
1: हजुर हजुर, र यसको बेचबिखान गर्नु पर्दाखेरि तपाईँहरू अब घरबाटै बेच्नुहुन्छ कि कहीँ बजार लगेर बेच्नुपर्छ कि कहीँ अब कुनै होटलहरूतिर कुनै फास्टफुड दोकानहरूतिर सम्पर्क गरेर उहाँहरूसँग सप्लाई गर्नुहुन्छ?
0: सप्लाई गर्न किन्नको लागि घरमै आउनुहुन्छ, कहीँ लानु चाहिँ पर्दैन, घरमै होटेलको पनि आउनुहुन्छ, यस्तो मासु दोकानको पनि आउनुहुन्छ है, किन्नको लागि चाहिँ घरमै आउनुहुन्छ, गाउँ बस्तीतिर पनि बिक्री हुन्छ,
1: गाउँ बस्तीमा कम्ती मात्रामा बिक्री हुन्छ, र होटल र कुनै अब फास्टफुडहरू
0: दोकानतिरबाट किन्न आउनुहुन्छ, आफै नै
1: मासु दोकानहरूबाट किन्न आएर सम्पर्क गर्नुहुन्छ, उहाँहरू सिधै घरमा आएर लानुहुन्छ।
0: हजुर,
1: लाँदाखेरि चाहिँ उहाँहरूले चाहिँ धेरै मात्रामा लानुहुन्छ?
0: धेरै मात्रामा लानुहुन्छ, उहाँहरूले चाहिँ लगभग 200-300 वटा छ भने एकै ताना लगिहाल्नुहुन्छ।
1: हजुर, र तपाईँले पनि त्यसरी नै 200-300 वटै बेच्नुहुन्छ?
0: हजुर, एकैचोटि नै।
1: अब यो पोल्ट्री फार्मिङ गर्दाखेरि पनि भन्नुहुन्छ कि कतिजना हाम्रो पोल्ट्री फार्मिङ गर्नेहरू यसमा पनि धेरै प्रकारको रोग लागेर कोही बेला त खोरै मासिने पनि अवस्था हुन्छ, कोही बेला त्यस्तै खालको हैजाले भेटेर सबै मासिन्छ खोरहरू भन्नुहुन्छ, र तपाईँले अनुभव गरेका कुखुरामा लाग्ने बिमारहरू के कस्ता छन् र यसको निवारण कसरी गर्नुहुँदैछ?
0: यो कुखुरामा लाग्ने बिमारहरू चाहिँ खक गर्ने है, त्यहाँदेखि अलिक कस्तो कस्तो उयो गर्ने, त्यति डाइरिया गर्दा चाहिँ हरियो हग्ने हो यस्तो भयो भने चाहिँ हामीले एकदमै एनिमल हस्बेन्ड्रीमा सम्पर्क गर्यौँ भने उहाँहरूले दबाई उहाँहरूले सिकाइदिइहाल्नुहुन्छ, दबाई र लेखी पनि दिनुहुन्छ, र उहाँ त्यहाँ जुन अफिसमा छ भने उहाँहरूले दिनु पनि हुन्छ भेटनेरी विभागबाट।
1: हजुर, र यस्तै कुनै घरेलु औषधिहरू पनि गर्न सकिन्छ?
0: घरेलु औषधि चाहिँ गर्न सकिँदैन पोल्ट्रीको कुखुरालाई चाहिँ, तर हामीले चाहिँ एनिमल हस्बेन्ड्रीमै गयो भने उहाँ डाक्टरहरूले हामीलाई सल्लाह सुझाउ दिइहाल्नुहुन्छ।
1: र यसमा लाग्दै गरेको बिमार हामी चाल पाउन सकिन्छ कि जस्तै कस्तो हुन्छ भन्नुभयो तपाईँले?
0: खर खर गरेर अलिक
1: आवाज गर्ने त्यस्तो हुन्छ?
0: हजुर,
1: त्यसको माध्यम फार्मिङबाट हामीले त्यसको बिमार लागेछ भनेर थाहा पाउन सकिन्छ। र यसको उपाय चाहिँ अब यसको निवारण गर्ने उपाय चाहिँ भेटनेरी सर्भिससँगै सम्पर्क गर्नु पर्यो, उहाँहरूसँगै अब दबाई पानीहरू लिएर गर्नु पर्यो। जस्तै अब गाई पाल्दाखेरि अरू सुँगुर पाल्दाखेरि हामी इन्सुरेन्स गर्न सकिन्छ, यो कुखुरा पालनमा कुनै यसको जीवन बिमा गर्न सकिन्छ यसको?
0: यो चाहिँ थाहा भएन, यसको बिमा गरेको चाहिँ हामीले पनि छैन है, यसको बिमा हुँदैन जस्तो लाग्यो, किनभने हामीले 45 दिनमा चाहिँ हामीले यो चाहिँ बेचिहाल्छौ नि यसको लागि,
1: त्यो छोटो यसको अवधि भएकोले गर्दाखेरि यसको बिमा हुँदैन
0: हुँदैन जस्तो लाग्यो।
1: 45 दिनभित्रमै यो बेच्न तयार हुन्छ,
0: तयार भइहाल्छ।
1: हजुर हजुर। र हजुरले यो व्यवसाय विस्तार गर्दा है, यो व्यवसाय सुरु गर्दा आफ्नै लागत लगाएर आफ्नै पैसाले सुरु गर्नु भएको छ कि बीचमा कुनै संघ संस्था अथवा कुनै सरकारबाट ऋणहरू लिएर यो व्यवसाय गर्नुहुँदैछ?
0: हामीले एसएचजीबाट लोन निकालेर व्यवसाय गरेको थियौँ।
1: हजुर, तपाईँ एसएचजीमा पनि हुनुहुन्छ?
0: हजुर
1: हजुर। अहिले त है गाउँघरमा रहेर यो एसएचजीको मार्फत कुनै पनि उद्योग धन्दा गर्नेहरूलाई धेरै प्रकारको सुविधा छ भनिन्छ नि, कि यो सही नै हो?
0: सही हो, यो धेरै प्रकारको सुविधाहरू छ। एसएचजी हुँदाखेरि एउटा समूहमा चाहिँ धेरै खालको सुविधाहरू छ, हामीले लोनहरू पाइन्छ, कम्ती इन्ट्रेस्टमा लोनहरू पाइन्छ,
1: जुन चाहिँ सजिलो ब्याङ्कसम्म पुगिबस्नु पर्दैन,
0: हामीले ब्याङ्कसम्म पुग्नु पर्दैन।
1: हजुर, र गाउँमा कम्ती ब्याजमा ऋण लिएर हामी यस्ता खालका व्यवसायहरू गाउँ बस्तीमा रहेर गर्न सकिन्छ। हजुर। र तपाईँले अब यसको बिमार लाग्दा ओर्दा चाहिँ पशुपालन विभागसँगै सम्पर्क गर्नै पर्यो?
0: हजुर, पशु विभागलाई सम्पर्क गरे पनि उहाँले छिटो भन्दा चाँडो उपकार गरिदिइहाल्नुहुन्छ।
1: अब यो दबाई पानी बाहेक अरू अन्य केही सर सहयोग पनि गर्नु भएको छ तपाईँहरूलाई उहाँहरूले?
0: उहाँहरूले हामीलाई कतिवटा दबाई पानी धेरैवटा सर सहयोग गर्छ, जस्तो गाईहरू बिमार भएमा आएर ट्रिटमेन्टहरू गरिदिनुहुन्छ, कुखुराहरू पनि के भयो भने आएर प्राय जस्तो उहाँहरूले छिटो आएरै गरिदिनुहुन्छ विभागबाट।
1: हजुर, उहाँहरूले उहाँहरूलाई यस्तो भयो भनेर भनिसक्दाखेरि उहाँहरू आफ्नो घरमै आएर उहाँहरूले रेखदेख गरिदिनुहुन्छ? हजुर। र तपाईँले अब यत्रो व्यवस्थित ढंगमा यसरी कुखुरा पालन गर्दै आउनु भएको छ, र तपाईँले अब कुनै अरू विभागदेखि बाहिर अरू कुनै संघ संस्था है बाट पनि अथवा विभागबाट कुनै प्रकारको तालिम, कुनै प्रकारको तकनिकी सपोर्ट भन्छ है, टेक्नोलोजिकल सपोर्ट, यस्ता जस्तै एक्सपोजर भिजिट बाहिर गएर कहीँ ठाउँ देखेर त्यस्तोहरू सरकारद्वारा कसै संघ संस्थाले पठाउने हुन्छ, त्यस्तोहरू पनि गर्नु भएको छ या छैन?
0: यो बाहिर भिजिट चाहिँ मैले गरेको छुइनँ है, एसएचजीबाट चाहिँ गएको छुइनँ, किनभने म घरमै बिजी भएको कारणले गर्दा चाहिँ गएको छुइनँ। अन्त अरू यता सिक्किमभरि चाहिँ अब प्राय जस्तो हामी संघ संस्थाले कतिवटा तालिम दिएको, त्यो चाहिँ तालिम गरेको छु मैले है,
1: मतलब कुखुरा पालन सम्बन्धी तपाईँले तालिमहरू लिनु भएको छ?
0: हजुर,
1: यो चाहिँ एसएचजीले गराएको?
0: एसएचजीले गराएको। हजुर,
1: सिक्किमभित्रै बसेर तपाईँले तालिमहरू लिनुभयो, र तपाईँले त्यो तालिम पाए बापत कतिको तपाईँलाई यो उपयोग भयो त, त्यो तालिमले काम गर्यो तपाईँको कुखुरा पालनमा?
0: हजुर, धेरै नै गर्यो, किनभने हामीले अब कतिवटा कुरा हामीले एन्टिबायोटिक दिनुपर्छ भनेर त्यो थाहा थिएन, त्योहरू पनि सबै उहाँहरूले तालिम गराएपछि मात्रै हामीलाई याद भयो कि यस्तो यस्तो गर्नुपर्ने रहेछ भनेर, धेरै कुराहरू हामीलाई थाहा भयो, अनुभव भयो।
1: कतिवटा विभागले त है जस्तै अब यो चल्ला दिनुहुन्छ कुखुराको, त्योसँग अब फिड त्यसलाई खाने त्यो चारो दिनुहुन्छ, अनि कोही ठाउँ त्यो पोल्ट्रीको घरहरू पनि बनाउने प्रावधानहरू छ, तर तपाईँलाई पनि यो विषयमा आइडिया छ, तपाईँले पाउनु भएको छ या छैन?
0: मैले एकपल्ट लियरको चाहिँ पाएको थिएँ है, 30 कुखुरा पाएको थिएँ,
1: सरकारबाटै
0: पाएको थिएँ, तर त्यो कुखुरा चाहिँ अलिकति दैसन लागेर चाहिँ अलिक बिमार भयो है, एक दुईवटा चाहिँ मर्यो, अरू चाहिँ त्यो अण्डा चाहिँ पुरै अण्डा पार्थ्यो, त्यो लियरको कुखुराले चाहिँ बेसी नै अण्डा पार्ने कुखुरा थियो, त्यो कुखुरा चाहिँ
1: उन्नत जातिको
0: पाएको थियो। हजुर,
1: र तपाईँहरूले जस्तै यो पोल्ट्री पाल्नुहुन्छ नि, त्यो पोल्ट्रीको तपाईँहरूको ठाउँमा चल्लाको बिक्री गर्ने व्यवस्था पनि छ कि तपाईँहरू बजारसँगै निर्भर हुनुपर्छ, कि कतिजनाले त गाउँमै पनि त्यो चल्ला तयार पारेर बेच्ने पनि गर्नुहुन्छ?
0: अहिले चाहिँ त्यस्तो गरेको छैन, अब चाहिँ गरौँ भन्दैछ, चल्ला पनि उयो गर बेचौँ भनेर बनाएर चाहिँ।
1: हजुर हजुर, र यो त अलिकति जोखिमपूर्ण काम पनि होला है, त्यो चल्लालाई डेलिकेट हुन्छ,
0: मेसिनहरू पाउँछ, त्यसमा चाहिँ अब अलिक हामीले तालिम लिएको छैनौँ, त्यो कारणले त्यो मसिनहरू चलाएर त्यसलाई तातो उयो गरेर बनाएर चाहिँ हामीले चल्लाहरू राखेर बेच्न सक्छौँ, त्यसको चाहिँ तालिम गरेको छैन हामीले, कि त्यो भएर मात्रै चल्ला ननिकालेको।
1: हजुर हजुर, र अब यो पोल्ट्री फार्मिङ गरेपछि, यो व्यवसाय गरेपछि यसको बिक्री गर्ने समय चाहिँ कुन समयमा बेसी डिमान्ड हुन्छ, र तपाईँहरूले कुन समयमा बेसी बिक्री गर्न सक्नुहुन्छ?
0: यसको चाहिँ जुन मासुको चाहिँ समय नै हुँदैन, जति बेला चाहिँ हामीलाई मासु दोकानमा मासु चाहिन्छ उहाँहरूले लगिहाल्नुहुन्छ, सिजन चाहिँ हुँदैन, विशेष गरेर दसैँ दिवालीतिर विन्टरतिर चाहिँ पुरै मार्केटिङ हुन्छ, त्यो हुँदा चाहिँ निकै बिजनेस चाहिँ दसैँ दिवालीहरू यस्तो चाडबाडतिर चाहिँ पुरा बिक्री हुन्छ, र पनि कन्टिन्यू यो कुखुराको मासु चाहिँ कन्टिन्यू नै बिक्री हुन्छ।
1: हजुर हजुर, विशेष गरी चाहिँ चाडबाड अथवा विन्टरको समयमा कुनै प्रकारको बिहा फङ्सन यस्ता पार्टीहरू हुने गर्छन्, त्यो समयमा तपाईँहरूको त्यसको डिमान्ड बेसी आउँछ।
0: हजुर,
1: तपाईँले यो पोल्ट्री फार्मिङ सँगसँगै अरू यो लोकल कुखुराहरू पनि पाल्ने छ नि, त्यो पनि पाल्नु भएको छ कि पोल्ट्री मात्रै छ?
0: यो पोल्ट्री कुखुरा सँगसँगै लोकल पाल्दाखेरि चाहिँ अलिकति त्यो अलिक बिमार भयो जस्तो लागेर एकपल्ट चाहिँ मैले अरूको कुरा सुन्ने भएर चाहिँ पालेको थिइनँ है। तर त्यस्तो चाहिँ हुँदैन रहेछ कि पाल्यो भने चाहिँ केही नहुँदो रहेछ। हामीले चाहिँ सुनेको थियौँ कि पाल्नु हुँदैन भनेर सुनेको थियौँ यस्तो बिमार आउँछ भनेर, तर बिमारहरू केही आउँदैन रहेछ। यो सँगसँगै लोकल कुखुरा पनि पालेको छ मैले चाहिँ।
1: र त्यो दुईटामा अन्तर के पाउनु भयो?
0: लोकल चाहिँ पुरै ढिलो बढ्ने, कम्ती उयो हुने, निकै टाइम लाग्ने, तर यो पोल्ट्री चाहिँ 45 दिनमा रेडी भइहाल्ने,
1: अनि छिट्टो पैसा
0: प्राप्त गर्न सकिन्छ। फेरि लोकल कुखुराको प्राइस सुनेर चाहिँ अलिक अब किन्नेहरूले अलिक महँगो जस्तो गर्नुहुन्छ, तर पोल्ट्री चाहिँ लगिहाल्नुहुन्छ त्यो चाहिँ।
1: हजुर हजुर, र यो बेचबिखान गर्दाखेरि यसको भाउ बिक्री है कस्तो के छ अहिले, प्रति किलो अथवा कसरी दिनुहुन्छ तपाईँहरूले?
0: अहिले हामीले चाहिँ यस्तो डल्लै दिँदाखेरि चाहिँ 220 यस्तरी दिन्छौँ है। उहाँहरूले चाहिँ अब बनाएर बेच्दाखेरि चाहिँ 250 दिनुहुन्छ हो, त्यस्तरी नै हामीले दिँदैछौँ। अहिले चाहिँ 220-230 हो, त्यस्तरी नै दिँदैछ।
1: सबै उठाइदिँदाखेरि तपाईँहरूको 220-230 जानुहुन्छ
0: केजीको, त्यसरी नै
1: प्रति किलो। हजुर, तपाईँहरूले बजार पनि गइबस्नु परेन, घरबाटै उहाँले
0: घरबाटै उठाइदिनु पर्यो, हामीले केही गर्नै परेन, उहाँहरूलाई तौलेर दिँदा भइहाल्ने।
1: हजुर, र हाल अहिले तपाईँको यो पोल्ट्री व्यवसायमा डिमान्ड कस्तो आइरहेको छ?
0: डिमान्ड पुरा आउँछ हामीलाई है, गोसकानबाट पनि पुरा उहाँहरूले गाडी लिएर जाइहाल्नुहुन्छ, हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ है, तपाईँकोमा कति छ के छ भनेर, अन्त गाडी लिएर गएर सबै उठाइदिइहाल्नुहुन्छ। हामीले अर्को पालिको चल्ला रेडी बनाइराख्नुपर्छ, यो रोटेसन गरिबस्नुपर्छ।
1: उहाँहरूले जति डिमान्ड गर्नुहुन्छ तपाईँले उहाँहरूको डिमान्डलाई पूर्ताल गर्न सक्नुहुँदैछ अहिलेसम्म? उहाँले मागे जति पुर्याइदिन सक्नुहुँदैछ?
0: पुर्याउन सक्दैछौँ अहिलेसम्म चाहिँ।
1: हजुर हजुर, र यो व्यवसाय गर्न कतिको सरल छ कि कठिन छ यो व्यवसाय गर्दाखेरि? अब सबै व्यवसाय गर्न त सजिलो त कतिवटा हुँदैन, तर अब तपाईँले अनुभव गरे अनुसार यो व्यवसाय गर्न कतिको साह्रो छ, कतिको चुनौतीपूर्ण छ यो?
0: अलिकति हामीलाई खोरको गन्ध चाहिँ आउँछ है, त्यो केमिकलहरू अब अलिक भनौँ न त्यो चारो गनाएर चाहिँ अलिक उयो मास्कहरू लाउनु पर्ने हुन्छ, ग्लोभ्सहरू लाउनु पर्ने हुन्छ, त्यति साह्रो चाहिँ पर्दैन।
1: र त्यसको गन्ध चाहिँ साह्रो, घर छेउछाउमा भएपछि अब अलिकति घिन लाग्ने खालको गर्नुहुन्छ कतिजना, अब घरमा पाहुनाहरू आउँदाखेरि अलिकति घिनाउनुहुन्छ, त्यही चाहिँ साह्रो हो। हजुर हजुर, र तपाईँले अब यो व्यवसाय गर्दाखेरि अब आफ्नो घर परिवारले सबै भ्याउनुहुन्छ कि फाल्टु पनि लगाउनुपर्छ कुनै अब श्रमहरू?
0: हामीले घर परिवारले नै गर्छौँ, किनभने फाल्टु चाहिँ अहिलेसम्म लगाएको छैन,
1: आफ्नै घर परिवारले भ्याउनु हुँदैछ। बाहिरको मान्छे लाउँदा त अब उहाँहरूलाई रोजगार दिनु पर्यो, अहिले त रोजगार गाउँ बस्तीमा पनि धेरै बढेर गएको छ, र त्यस कारणले गर्दाखेरि त्यो लगाइयो भने त फाइदा पनि भएन, फाइदा जति चाहिँ अब त्यही काम गर्नेलाई दिनु पर्यो भने त आफ्नो मुनाफा बेसी हुँदैन।
0: हजुर,
1: र तपाईँले अब यो व्यवसाय गर्दाखेरि अरू के कस्ता चिजबिजहरूको अब व्यवस्था गर्नुपर्छ? जस्तै अब तपाईँले भन्नुभयो तातो बनाउने कसरी हिटरहरू चाहियो होला है?
0: हजुर, बत्तीको बल्बहरू, हिटर भन्दा पनि बत्तीको बल्ब अलिक तातो, त्यसले तातो हुन्छ है, त्यहाँदेखि तातो पानी राखिदिनुपर्छ उनीहरूलाई, तातो पानी चाहिँ पुरै खान्छ कुखुराले, पानी चाहिँ पुरै दिनुपर्छ, अनि उनीहरूलाई चारो दिनुपर्छ जति सानोमा, ठुलो भएपछि चाहिँ त्यति बेसी चारो खाँदैन, पानी पनि त्यति बेसी खाँदैन, सानोमा चाहिँ पुरा तातो पानी चारोहरू दिनुपर्छ, त्यस्तो डरलाग्दै चाहिँ पुरै चाहिँ स्याहार्नु पर्दैन।
1: हजुर हजुर, र गाउँ ठाउँमा तपाईँको वरिपरि अरूले पनि यस्तो व्यवसाय गर्नुहुन्छ कि तपाईँले मात्रै हो?
0: कति जग्गा अलिक कम्ती कम्ती पाल्ने गर्नु भएको छ, नभए त्यति बेसी चाहिँ छैन।
1: अब गाउँमा हेर्नु पर्यो भने तपाईँकै हो सबैभन्दा बेसी चाहिँ।
0: हजुर
1: हजुर, र तपाईँले यो यसको बेचबिखान गर्नु पर्दाखेरि त्यही होटलसँग सम्पर्क गरेर मात्रै छ कि तपाईँको कुनै अरू एडभर्टिजमेन्ट गरेर कुनै अरू मार्फत पनि तपाईँको बिक्री हुन्छ?
0: होइन, हामीले त्यस्तो चाहिँ गर्नु परेको छैन, किनभने होटेलहरू गोसकानहरूले हाम्रो त्यो अगाडि नै अर्डर गरिसक्नु भएको हुन्छ, तपाईँले चाहिँ मलाई दिनुहोस् ल भनेर अगाडि अर्डर गरिसक्नु भएको हुन्छ, अनि हामीले तौलेर दिनु मात्रै पर्छ।
1: हजुर हजुर, र अब हजुरले यत्रो सालदेखि यो व्यवसाय गर्दै आउनु भएको छ, धेरै मुनाफा पनि प्राप्त गर्नु भएको छ, र हजुरले यो व्यवसाय रोज्नुको खासै कारण चाहिँ के होला? व्यवसाय त गाउँ बस्तीमा बसेर धेरै प्रकारको गाई पालन, सुँगुर पालन हुन्छ, माछा पालन हुन्छ, खेतीपाती हुन्छ, तर तपाईँले यो कुखुरा पालनलाई रोज्नुको कारण के होला?
0: यो चाहिँ अब पानी पर्दा पनि, बिमार हुँदा पनि, अब नसक्दा पनि चारोहरू दिन सकिन्छ, बारीतिर बसेर घाँस काट्नु, यताउता साह्रो पर्दा पानीहरू पर्दा पनि त्यो गर्नु परेन, अन्त 45 दिन भएपछि चाहिँ हामीले 45-46 दिनमा हामीले पैसा त्यो बेचेपछि पैसा पाइहाल्छ, अब अलिअलि चारोहरूको काटेर पनि 8-10 हजार, 15 हजार जस्तो त हामीले पैसा पाउँछौ, त्यस कारणले अलिक सजिलै लागेर चाहिँ यो व्यवसायहरू सुरु गरेको।
1: हजुर भनौँ 45-46 दिन मतलब एक डेढ महिना भित्रमा आफ्नो पैसा रोटेट भइहाल्छ, छिटो पैसा पाउन सकिने भएकोले अथवा त्यो सँगसँगै अब त्यस्तो मेहनत पनि छैन, सजिलैसँग गर्ने भएकोले तपाईँले यो व्यवसायलाई रोज्नु भएको। हजुर हजुर। अब यो व्यवसायबाट तपाईँले महिनामा अथवा सालाना कति जस्तो मुनाफा प्राप्त गर्नुहुँदैछ?
0: हामीले चाहिँ अब वर्षमा चाहिँ लगभग हामीले अलिक कुखुरा पाल्यौँ भने निकै नै हुन्छ, अनि अलिक कम्ती छ भने कम्ती नै हुन्छ। अब महिनामा 10,000-12,000 चाहिँ हामीले कन्टिन्यू अब त्यो दबाई पानीहरू सबै काटेर चाहिँ त्यति चाहिँ आफूले राख्न सकिन्छ।
1: हजुर, भनौँ 1.5-2 लाखको तपाईँले सालमा यसबाट मुनाफा प्राप्त गर्नुहुन्छ पोल्ट्री फार्मिङबाट।
0: हजुर।
1: र तपाईँको सम्पूर्ण घर परिवार चल्ने, बिहा मराउ पार्टी दुख बिमार सबै टार्ने यही व्यवसायबाट हुँदैछ।
0: हजुर।
1: र अब गाउँ ठाउँमै रहेर एउटा यस्तो व्यवसाय गर्नु एउटा अति राम्रो हो, एउटा सानो भए पनि एउटा नोकरी गरेको बराबर हामीले मान्न सकिन्छ। र समग्रमा भन्नु पर्दाखेरि तपाईँ यो व्यवसायबाट कतिको सन्तुष्टि भएको महसुस गर्नुहुन्छ?
0: म त सन्तुष्टि खुसी नै छु, किनभने चाहिँ यसबाट हामीले गर्दा चाहिँ हामीले दुःख गर्नु पर्दैन। हामीले जस्तो कुखुरा पाल्यो अब हामीले मरिमरि त्यो खटिनु पुरै परेन, त्यहाँ गएर चारो पानी हाल्यो, यसो बढार कुँडार सफा गरिदियो, चारो पानी हाल्यो अनि अलिक कुखुरालाई त्यति मात्रै हो, अरू केही गर्नु पर्दैन। त्यो कडालेर चारो पानी हाल्यो भने चाहिँ हामीलाई सजिलै प्रकारले सकिहालिन्छ, जस्तो बिमारी बुढाबुढीहरूले पनि सक्ने काम हो यो चाहिँ है।
1: यसमा कुनै प्रकारले दिनभरि काममा खटिनु, दिनभरि घाममा डढ्ने, पानीमा भिज्ने, त्यस्तो धेरै चिज उचाल्नु पर्ने, बल पर्ने कुनै काम छैन,
0: कुनै काम छैन,
1: सजिलै जस्तै बुढाबुढीदेखि लगेर केटाकेटीले सम्बन्धै गर्न सकिने काम।
0: हजुर।
1: र तपाईँको यो व्यवसाय सम्बन्धी आउने दिनमा के कस्तो योजनाहरू राख्नु भएको छ त?
0: मैले चाहिँ यसलाई अझै बढाएर लाने, अझै बेसी नै गर्ने भनेर यसलाई चल्लाहरू पनि निकाल्ने, अण्डाहरू पनि सेलिङ गर्ने, त्यस्तो खालको अझै सोचेको छु।
1: आउने दिनमा अझै यसलाई बढाएर राम्रो उन्नत जातिको कुखुराहरू लगाएर अझै चल्लाहरू पनि बनाएर चल्लाको पनि बिक्री गर्ने तपाईँले यो सोच्नु भएको छ?
0: हजुर
1: हजुर। र अति राम्रो तपाईँको सोचाइ। र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुग्न लागेका छौँ। र तपाईँले अब अनुभव गरे अनुसार है अहिलेको अब यो पढे लेखेका भाइ बहिनीहरू हुन्छ, गाउँ समाजमा धेरै बेरोजगार भएर बस्ने भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई तपाईँको आफ्नो अनुभव, जुन कुखुरा पालनमा गर्नुभएको अनुभव छ, तपाईँले गाउँ बस्तीमा रहेर एउटा कृषकको नाताले खेतीपाती पनि गर्नुहुँदैछ, यो समग्रमा तपाईँले एउटा सल्लाह सुझाव अहिलेको गाउँ समाजलाई दिनुपर्दा के कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा बताइदिनुहोस्।
0: अब सल्लाह सुझाव दिँदाखेरि चाहिँ हामीले चाहिँ किनभने कम्तीले पनि अहिले एउटा चल्लालाई 50 रुपियाँ पर्छ, हामीले कम्ती पैसाले पनि अलिक पैसा कमाउन सकिन्छ यसमा, किनभने हामीले कम्ती चल्लाको दाम 50 रुपियाँ पर्छ, त्यसलाई हामीले सियारेर राख्यौँ भने धेरै उयो हुन्छ, त्यसमा गाडी भाडा पनि लागेन, हामी कहीँ जानु पनि परेन, त्यस कारणले चाहिँ घरमै बसी बसी सजिलैसँगले हामीले बेरोजगारी पनि हुँदो रहेन रहेछ भन्ने सल्लाह सुझाव दिन चाहन्छु।
1: हजुर। र कम्ती लागतमा है कम्ती पैसा इन्भेस्टमेन्ट गरेर हामीले धेरै मुनाफा प्राप्त गर्न सकिन्छ, यसको लागि कहीँ बाहिर पनि जानु परेन, घरमै आफ्नै ठाउँमा रहेर राम्रो एउटा व्यवसाय चलाउन सकिन्छ भन्ने तपाईँको गाउँ समाजलाई यही सल्लाह सुझाव रहेको छ। हजुर, अति राम्रो सुझाव राखिदिनु भयो। र हजुरले आज यति टाढोबाट आएर हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोता मित्रलाई कुखुरा पालन सम्बन्धी है हजुरले एउटा सानो भए पनि एउटा उद्योग धन्दा गर्दै आफ्नो जीविका सजिलैसँग धान्न सफल हुनुभएको छ र आफ्नो अनुभवहरू हाम्रो आकाशवाणी गान्तोकका श्रोता मित्रहरूलाई साझा गरिदिनु भयो। आफ्नो बहुमूल्य समय आज हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आउने दिनमा हजुरको यो व्यवसाय, यो उद्योग धन्दा अझै बढेर जाओस्, अझै धेरै मुनाफा प्राप्त होस्, अझै धेरै आमदामी होस्, उन्नति गर्न सकुन् भन्ने हाम्रोबाट शुभकामना दिँदै आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा हुन लागेको छ। भोलि फेरि यस्तै अन्य विषयवस्तुका साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालकलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

यतिन्जेल श्रोताहरूले सुन्नुभयो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब मनोरञ्जन गरौं कलाकार दुर्गा खरेलको स्वरमा यो लोकगीत सुनेर।

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रहरूको अधिकतम तापमान 20.8 डिग्री सेल्सियस र न्यूनतम तापमान 17.2 डिग्री सेल्सियस रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै मेघ गर्जन साथ वर्षा हुने अनुमान सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।

केन्द्रबाट समप्रसार गरी कन्ट्री वाइड इनसाइट 10 बजे मनोरञ्जन गराउनेछौ। विभिन्न कलाकारहरूको स्वरमा हिन्दी फिल्मी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा आजको हाम्रो तेस्रो अधिवेशनमा समावेश भएका सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ रात्रिको ठिक 10:30 बजे। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा समाचार, केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नर्वेका प्रधानमन्त्री योनस गा स्तोरालाई आफ्नो भ्रमणको क्रममा अर्किड चित्रकला र अर्किड पेपरवेट उपहारमा दिनुभयो। सिक्किमका यी उत्कृष्ट कलाकृतिहरू पूर्वी हिमालयको असाधारण जैविक विविधताका उदाहरण हुन्। श्री मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्टन फ्रोस्टा डाटियालाई पनि पर्वतारोही तेन्जिङ नोर्गेले प्रयोग गरेको आइस एक्सको प्रतिकृति उपहार स्वरूप दिनुभयो। गेजिङ जिल्लाको आफ्नो आधिकारिक भ्रमणको दोस्रो दिन सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले धेरै प्रमुख स्थलहरूको भ्रमण गर्नुभयो। स्थलहरूमा नोर्बुगाङको ऐतिहासिक करोनेशन थ्रोन अर्थात राज्याभिषेक सिंहासन र युक्साममा रहेको स्रोत रिकभरी अध्ययन केन्द्र, प्रगतिशील किसानको किवी फार्म, खेचेपरी बाँसघर आदि समावेश छन्। पछि पेलिङमा सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले राज्यपाल माथुरलाई स्वागत गरे। राज्यपालले यस क्षेत्रमा पर्यटक आगमन र स्थानीय पर्यटनसँग सम्बन्धित व्यवसायहरूको सञ्चालनको बारेमा सोधपूछ गर्नुभयो। पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य र उद्योग विभाग मन्त्री छिरिङ टी भुटिया गेजिङ जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरूसँग दिनभरि राज्यपालसँगै थिए। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले संचार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त सुझावको आधारमा सिक्किमका 747 किलोमिटर राष्ट्रिय राजमार्गहरूको गुणस्तर तथा मरम्मत सम्भार प्रगति सम्बन्धी समीक्षा बैठक नयाँ दिल्लीमा सम्पन्न भएको बताउनु भएको छ। बैठकमा केन्द्रीय राज्यमन्त्री अजय टामटा, भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण, राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड, सड़क परिवहन तथा राजमार्ग मन्त्रालयका अधिकारीहरू तथा ठेकेदारहरू उपस्थित थिए। बैठकमा समयमै कार्य सम्पादन, कड़ा गुणस्तर मापदण्डको पालना तथा उन्नत प्रविधिको प्रयोग मार्फत दिगो र प्रभावकारी राजमार्ग निर्माण सुनिश्चित गर्ने विषयमा जोड़ दिइयो, जसले आवागमन सुविधा, आर्थिक वृद्धि तथा यात्रुहरूको सुविधामा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। अधिकारीहरूलाई मनसूनको पूर्ण तयारी सुनिश्चित गर्न पूर्व सावधानीका उपाय

0: अपनाउन तथा सड़क सुरक्षा र दीर्घकालीन मजबूती कायम राख्न सशक्त प्रतिक्रिया प्रणाली तैयार राख्ने निर्देशन समेत दिइएको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरण यूआईडीएआईले आज गान्तोकमा नयाँ आधार सेवा केन्द्र एएसके खोलेको छ। यूआईडीएआईद्वारा संचालित आधार सेवा केन्द्र अब विशाल मेगामार्ट गान्तोक नजिकै तादोङ बजारको भुइँतल्लामा संचालनमा छ। यूआईडीएआई क्षेत्रीय कार्यालय गुवाहाटीका उप महानिर्देशक नाछान जिमिकले आज आधार सेवा केन्द्रको उद्घाटन गरे। यो केन्द्रले प्रतिदिन 250 आधार नामांकन र अध्यावधिक अनुरोधहरू प्रशोधन गर्न सक्छ। आधार सेवा केन्द्र सार्वजनिक विदा बाहेक हप्ताको सबै सातै दिन संचालन हुन्छ, जसले गर्दा जनताले हप्ताको कुनै पनि दिन सेवाहरू लिन सक्नेछन्। आईसीएआर राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र पाकिमले आज पाकिम जिल्लाको लिंकेथाङ गाउँका किसानहरूका लागि मेरा गाउँ मेरा गौरव एमजीएमजी कार्यक्रम र पूर्वोत्तर पहाड़ बीउ वितरण गतिविधि आयोजना गरेको थियो। एमजीएमजी अन्तर्गत आईसीएआर र एनआरसीओ टोलीले जैविक खेतीको प्रवर्धन, खादको सन्तुलित प्रयोग, खादमा निर्भरता कम गर्न बाली योजना, वैज्ञानिक र प्रविधिमा आधारित दिगो खेती, जैविक विकल्प र एकीकृत पोषण व्यवस्थापनलाई समेट्ने तालिम र जागरूकता सत्रहरू सञ्चालन गर्यो। सत्रहरूको उद्देश्य स्थानीय किसानहरूलाई माटोको स्वास्थ्य सुधार गर्ने र लागत घटाउने अभ्यासहरूबारे बताउनु थियो। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले जिल्लामा लागू पदार्थ दुरूपयोग र सम्बन्धित मुद्दाहरूको रोकथामका लागि समन्वित प्रयासहरूलाई मजबूत पार्न र त्योबारे छलफल गर्न आज जिल्ला स्तरीय एनसीओआरडी अर्थात लागू औषध दुरूपयोग रोकथाम राष्ट्रिय समिति बैठकको अध्यक्षता गरे। बैठकमा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: नम्बोङसु दरेगोङ तुगोमो अलङ लुङसु सेनोगो अङ्गे रङ्केब्लम।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब समय भएको छ हजुरहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीतको। यस कार्यक्रमलाई घुरेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। श्रोता, अब प्रस्तुत गर्दछौ नेपाली अनुरोध संगीत। नेपाली अनुरोध संगीतको पहिलो चरणमा हामी सुनाउन गइरहेका छौं गायक कलाकार नारायण गोपालको स्वरमा रहेको यो गीत। र यस गीतको निम्ति हामीलाई पत्राचार गर्नुहुने श्रोता हुनुहुन्छ कुन्ती मुखिया, र उहाँले यो गीत सेन्ट्रल पाण्डम निवासी पूर्णिमालाई सुनाइदिने आग्रह गर्नुभएको छ। त श्रोता, सुनौ यो पहिलो गीत

कार्यक्रमलाई अघि बढाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार विपुल छेत्रीको स्वरमा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ पुष्पा तामाङ, र उहाँले यो गीत मार्तम निवासी आफ्नो साथीहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

अघिल्लो प्रस्तुति लिएर आएका छौं कलाकार कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत। यस गीतको निम्ति हामीलाई पत्राचार गर्नुहुने श्रोता हुनुहुन्छ प्रणय राई, र वहाँले यो गीत आकाशवाणीको सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा यो अघिल्लो गीत लिएर आएका छौं गायक कलाकार अनमोल गुरूङको स्वरमा। यस गीतको निम्ति हामीलाई पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ पुष्पा तामाङ र उहाँले

नेपाली अनुरोध संगीतको कार्यक्रमलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार अरूणा लामाको स्वरमा र यस गीतको निम्ति अनुरोध गर्नुभएको छ अन्वेषणा गुरूङले र उहाँले यो गीत आफ्नो साथी मैत्री तामाङलाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथै नेपाली अनुरोध संगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब सुन्नुहोस् नेपाली भाषामा समाचार, केही क्षण प्रतीक्षा गर्नुहोला।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। भारत इटली संयुक्त रणनीतिक कार्ययोजना 2025-2029 दुई देशहरूबीचको सहयोगको लागि व्यावहारिक र अग्रगामी मार्गचित्र प्रदान गर्ने प्रधानमन्त्री श्री मोदीको अडान। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले क्षेत्रीय अधिकारीहरूसँग गर्नुभयो उच्च स्तरीय सुरक्षा समीक्षात्मक बैठक। भारत र साइप्रस बीचको साझेदारीले भारत तथा युरोपेली संघ बीचको आर्थिक सम्बन्धलाई पनि बलियो बनाउने साइप्रस राष्ट्रपति निकोसको विचार। आगामी 28 मईदेखि 31 मईसम्म नयाँ दिल्लीमा आयोजना हुने भारत अफ्रिका शिखर सम्मेलन स्थगित। अनि राजस्व गुप्तचर निर्देशालय डीआरआईद्वारा महाराष्ट्र, गुजरात, दिल्ली र पश्चिम बंगालमा ई चुरोट तस्करी गर्ने गिरोहमाथि ठूलो कार्यवाही सहित धेरै संख्यामा इलेक्ट्रोनिक चुरोट जफ्त। प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच देशको आफ्नो आधिकारिक भ्रमण पूरा गर्नुभयो। वहाँ अन्तिम चरणको भ्रमणमा इटालीको भ्रमण समाप्त गरी आज नयाँ दिल्ली फर्किनुभयो। हिजो भारत र इटालीले आफ्नो सम्बन्धलाई विशेष रणनीतिक साझेदारी अघि बढ़ाउने घोषणा गरे। वार्तापछि प्रधानमन्त्री मोदीले संयुक्त प्रेस विज्ञप्तिमा भारत इटली संयुक्त रणनीतिक कार्ययोजनाले दुई देशहरूबीच भएको सहयोगका लागि व्यावहारिक र अग्रगामी मार्ग चित्र प्रदान गर्नेछ भन्नुभयो।
1: हमने हमारी भावी साझेदारी को और सशक्त बनाने के लिए विस्तृत रूप से चर्चा की। भारत इटली ज्वाइंट स्ट्रेटेजिक एक्शन प्लान 2025-2029 हमारी साझेदारी को एक प्रैक्टिकल और फ्यूचरिस्टिक ढांचा प्रदान करता है। हम इस पर समयबद्ध तरीके से आगे बढ़ रहे हैं। हमारे साझा प्रयासों में द्विपक्षीय व्यापार 20 बिलियन यूरो के लक्ष्य की ओर तेजी से बढ़ रहा है।
0: इटाली का प्रधानमंत्री जॉर्जिया मेलोनीले भन्नुभयो, विशेष रणनीतिक साझेदारीले भारत इटाली सम्बन्धको बढ़दो गहिराईलाई प्रतिविम्बित गर्दछ, जुन पारस्परिक विश्वास र साझा मूल्यहरूमा आधारित छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा क्षेत्रीय अधिकारीहरूसँग उच्च स्तरीय सुरक्षा समीक्षात्मक बैठक गर्नुभयो। बैठकको क्रममा हालैमा धेरै रेल आगलागीका घटनाहरूको प्रारम्भिक अनुसन्धानमा असामाजिक तत्वहरूको संलग्नता रहेको थाहा लागेको छ। मन्त्रालयले त्यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिएको र रेलवे सुरक्षा बल आरपीएफले सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएको छ। सुरक्षा समीक्षात्मक बैठकको क्रममा सुधारिएको रिपोर्टिङ प्रणाली मार्फत गुप्तचर संकलन संयन्त्रणलाई बलियो बनाउन विशेष जोड़ दिएको थियो। यसबाहेक प्रविधिमा आधारित सुरक्षा प्रणालीहरू

0: आउने रेलवे नेटवर्कमा सीसीटीभी कभरेज विस्तार गर्ने र संचालन सुरक्षा सुधार गर्ने कुरामा जोड़ दिएको थियो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र संयुक्त राज्य अमेरिकाका प्राकृतिक साझेदारीको रूपमा काम गरिरहेको र प्रविधि नवप्रवर्तन रक्षा डिजिटल डेटा केन्द्रहरू क्वान्टम कम्प्युटिङ र चिकित्सा उपकरणहरू सहित विभिन्न क्षेत्रहरूमा एक अर्काका पूरक रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा अमेरिकी चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीको वार्षिक नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै श्री गोयलले उक्त विचार व्यक्त गर्नुभएको हो। यसै क्रममा उहाँले दुई देशहरू बीचको साझेदारी पारस्परिक विश्वास र साझा आर्थिक हितले बलियो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारिक भ्रमण अवधि क्रममा नर्वेका प्रधानमन्त्री योनास गहर स्टोरालाई अर्किड चित्र र अर्किड पेपरवेट उपहार दिनुभएको थियो। सिक्किम राज्यमा फुल्ने अर्किड फनहरू मिलाएर बनाएका यी उत्कृष्ट कलाकृतिहरूले पूर्ण उपहारले पूर्वी हिमालयको असाधारण जैविक विविधताको समृद्धिलाई प्रतिनिधि गर्दछ। प्रत्येक फूल र फनलाई स्थानीय कारीगरहरूले सावधानीपूर्वक हातले छनौट र संरक्षण गरेका हुन्छन्। श्री मोदीले आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्टन फ्रस्टोडालाई तेन्जिङ नोर्गेले प्रयोग गरेको आइसएक्सको प्रतिकृति उपहारका रूपमा प्रदान गर्नुभएको थियो। आइसएक्सको प्रतिकृतिले सन् 1953 सर एडमन्ड हिलरीसँग सागरमाथाको पहिलो सफल आरोहणको क्रममा तेन्जिङ नोर्गेले बोकेका पौराणिक उपकरणलाई श्रद्धाञ्जली अर्पण गर्दछ। स्टीलमा काठको लौरो मोरेको उक्त प्रतिकृतिले उच्च उचाई पर्वतरोहणका लागि आवश्यक सरलता लचिलोपन र परिशुद्धतालाई प्रतिबिम्बित गर्दछ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले स्वास्थ्य सेवा प्रणालीलाई रूपान्तरण गर्न कृत्रिम बुद्धिमत्ता तथा एआईको सम्भावनामाथि प्रकाश पार्दै भन्नुभयो, एआईले स्वास्थ्य सेवा वितरणमा अपार अवसरहरू प्रदान गर्दछ तर यसलाई बलियो नियमहरू कठोर अनुसन्धान र नैतिक निरीक्षणद्वारा निर्देशित हुनुपर्छ। जेनेभामा 19 विश्व स्वास्थ्य सभाको क्रममा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै श्री नड्डाले भन्नुभयो, भारतले एक दशकभन्दा बढ़ी समय अघि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा 2015 डिजिटल इण्डिया पहल शुरू गर्दै बलियो डिजिटल चक बसालेको थियो। यसरी नै उहाँले अझ भन्नुभयो, यो पहलले भारतलाई डिजिटल रूपमा सशक्त समाज र ज्ञानमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ, जसले भारतलाई एआई सहित भविष्यका प्रविधिहरूको लागि तयार पार्छ। उहाँले देशले 22 आधिकारिक भाषाहरू र स्वास्थ्य सेवा पहुँचको विभिन्न स्तरहरूमा 1.4 अर्ब नागरिकहरूको लागि एआईलाई नियन्त्रण गरिरहेको पनि जनाउनुभयो।
1: India has recently launched
2: भारत ने हाल ही में स्वास्थ्य सेवा क्षेत्र में आर्टिफिशियल इंटेलिजेंस के लिए एक रणनीति शुरू की है। आर्टिफिशियल इंटेलिजेंस का भविष्य एक नैतिक और मानव केंद्रित दृष्टिकोण विकसित करने की हमारी सामूहिक क्षमता पर निर्भर करता है। सामान्य दवाओं के क्षेत्र में अपने नेतृत्व के कारण भारत को दुनिया की फार्मेसी के रूप में जाना जाता है।
1: इट्स लीडरशिप इन जेनेरिक मेडिसिन।
0: साइप्रस का राष्ट्रपति निकोस क्रिस्टोडाउलिसले यूरोप, पूर्वी मध्यसागर, खाड़ी र उत्तर अफ्रिकाका बजारहरूमा पहुँच खोज्ने भारतीय व्यवसायहरूका लागि साइप्रस एउटा भरपर्दो र प्रतिस्पर्धी लन्च प्याडको रूपमा सेवा गर्न तयार रहेको बताउनुभयो। मुम्बईमा आयोजित भारत साइप्रस व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, साइप्रस व्यापार केन्द्र यस वर्षको 1 सेप्टेम्बरदेखि मुम्बईमा सञ्चालन शुरू हुनेछ। क्रिस्टोडाउलिसले भारत र साइप्रस बीचको साझेदारीले भारत तथा युरोपेली संघ बीचको आर्थिक सम्बन्धलाई पनि बलियो बनाउने बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। अफ्रिकाका केही भागहरूमा बिग्रिँदै गएको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चौथो भारत अफ्रिका फोरम शिखर सम्मेलन स्थगित गरिएको छ। उक्त शिखर सम्मेलन 28 मईदेखि 31 मईसम्म नयाँ दिल्लीमा आयोजन हुने तय भएको थियो। विदेश मन्त्रालयले भारत अफ्रिकी संघका अध्यक्ष र अफ्रिकी संघ आयोगबीचको परामर्शपछि यो निर्णय गरिएको जनाएको छ। शिखर सम्मेलन र सम्बन्धित बैठकहरूको लागि नयाँ मितिहरू आपसी परामर्श मार्फत अन्तिम रूपमा

0: दिइने र उचित समयमा सूचित गरिने जनाएको छ। राजस्व गुप्तचर निर्देशालय डीआरआईले महाराष्ट्र, गुजरात, दिल्ली र पश्चिम बंगालमा यी चुरोट तस्करी गर्ने गिरोहमाथि ठूलो कार्यवाही गर्दै 120 करोड़ मूल्यका 3,00,000 इलेक्ट्रोनिक चुरोट जफ्त गरेको छ। अर्थ मन्त्रालयले यी प्रतिबन्धित यी चुरोट चीनबाट आयात गरिएको बताएको छ। इलेक्ट्रोनिक चुरोट निषेध ऐन 2019 अन्तर्गत भारतमा इलेक्ट्रोनिक चुरोट र सबै इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणालीहरू प्रतिबन्धित छन्। भारतीय 18 वर्ष मुनिको पुरूष हकी टोलीले हिजो मध्य प्रदेशको भोपाल स्थित उद्धव दास मेहता सेन्ट्रल एसएआई सेन्टरमा अस्ट्रेलिया विरूद्धको श्रृंखलाको चौथो तथा अन्तिम खेलमा 3-3 बराबरी खेल्यो। भारतका लागि कप्तान केतन कुशवाहा, करण गौतम र बेन सिद्धार्थले गोल गरे। यसैसँग भारतीय पुरूष टोलीले अस्ट्रेलिया विरूद्धको 4 खेलको श्रृंखला एउटा जीत, 2 बराबरी र 1 हारका साथ समाप्त गर्यो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। भारत इटाली संयुक्त रणनीतिक कार्ययोजना 2025-29 दुई देशहरूबीचको सहयोगको लागि व्यावहारिक र अग्रगामी मार्ग चित्र प्रदान गर्ने प्रधानमन्त्री श्री मोदीको अडान। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले क्षेत्रीय अधिकारीहरूसँग गर्नुभयो उच्च स्तरीय सुरक्षा समीक्षात्मक बैठक। भारत र साइप्रस बीचको साझेदारीले भारत तथा युरोपियन संघ बीचको आर्थिक सम्बन्धलाई बलियो बनाउने साइप्रस राष्ट्रपति निकोसको विचार। आगामी 28 मईदेखि 31 मईसम्म नयाँ दिल्लीमा आयोजना हुने भारत अफ्रिका शिखर सम्मेलन स्थगित। अनि राजस्व गुप्तचर निर्देशालयद्वारा महाराष्ट्र, गुजरात, दिल्ली र पश्चिम बंगालमा यी चुरोट तस्करी गर्ने गिरोहमाथि ठूलो कार्यवाही सहित धेरै संख्यामा इलेक्ट्रोनिक चुरोट जफ्त। आकाशवाणीबाट सुन्नु हुँदैथ्यो समाचार पूरा भयो।
1: Good evening, dear listeners. Welcome to Western Music Program through Akashvani Gangtok, medium wave 213.67 meters, corresponding to 1404 kilohertz. You can also tune into FM Kanchanjunga at 103 megahertz and news on AIR mobile app. This is your host, Mailmit Lepcha, welcoming you all to tonight's special program, Celebrating Cultures, Building Nations. And for the next 30 minutes, we will journey across voices, traditions, hope and dreams through music that speaks the language of humanity. Every year on 21st May, World observes the World Day for Cultural Diversity for Dialogue and Development, a reminder that despite our different languages, traditions, beliefs and lifestyle, we are all connected by one shared human story. Culture is not only found in museums or festivals, it lives in our songs, our food, our stories, our dances, and even in the way we greet one another. Diversity teaches us empathy, dialogue creates understanding, and together they help build stronger nations and a more peaceful world. And what better way to celebrate unity other than music? So let us begin tonight's musical journey with a song about courage, determination and rising above every obstacle. Here is Sia with Unstoppable.

मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलोहर्ज में हामी आकाशवाणी गान्तोक को बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले 8:05 भइसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको। यस कार्यक्रममा आज हामी लिएर आएका छौं कलाकार सतीश बाबर र सुमन कल्याणपुरको स्वरमा केही गीतहरू। त श्रोता, मनोरञ्जन गराउँ सतीश बाबरको स्वरमा यो पहिलो गीत।

श्रोता, गीत गजल कार्यक्रमलाई अघि बढाउँदै लिएर आएका छौं यो अघिल्लो गीत कलाकार सुमन कल्याणपुरको स्वरमा।

हवस्त श्रोता, यसै गीतको साथमा कार्यक्रम गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम सुरसंचार अन्तर्गत कलाकार शोभा गुर्टुको आवाजमा शास्त्रीय गायन ठुम्री।

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले यतिन्जेल सुन्नुहुँदैथ्यो कलाकार शोभा गुर्टुद्वारा थुम्री गायन। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 का लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।

मीडियम वेबको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर श्रोता सुनौ यो पहिलो गीत गायक कलाकार येसुदासको आवाजमा फिल्म चिटचोट बाट

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार वसुन्धरा दास के शान लोयको आवाजमा फिल्म कल हो न हो बाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म कल हो ना हो बाट कलाकार वसुन्धरा दास के शान र लोईको आवाजमा। यसरी नै यो अर्को गीत सुनाउन गइरहेका छौं फिल्म इन्साफ द जस्टिस बाट कलाकार उदित नारायण र अनुराधा पौडवालको स्वरमा।

आउनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म सोल्जरबाट कलाकार सोनू निगम र जसपिन्दर नारुलाका स्वरमा।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमाझ आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार सुनिधि चौहानको आवाजमा फिल्म अक्टोबरबाट, त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइरहेको छ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।